0: अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1 लाख 60 हजार थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय सुदर्शन देव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई थरोटीमा थुनामुक्त गर्न आदेश दिएको हो। महरा विरूद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 7,78,68,000 बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानि नोक्सानी पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर थियो। एडब्ल्यूसी तेह्रथुमका दुईजना वेलफेयर पेन्सनरलाई आज घरमै गएर भेट्दैछ। मेडिकल हेल्थ प्र्याक्टिसनरले पेन्सनर धनबहादुर लिम्बू र उहाँकी श्रीमती तथा पेन्सनर याम कुमार लिम्बूलाई भेट्ने एडब्ल्यूसी तेह्रथुमका एडब्ल्यूओ कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। पेन्सनरहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझ्ने र आवश्यक स्वास्थ्य सल्लाहका साथै थप औषधि दिने लगायतका काम गरिने एडब्ल्यूओ श्रेष्ठले बताउनुभयो।
1: हाम्रो बेनिफिसियरीहरू पेन्सनहरू एकदमै बुढो भल्नरेबल हुनुहुन्छ, अनि त्यसले गर्दाखेरि प्राय हामी घरमै पुग्ने हुन्छ के अरे गर्दाखेरि होम भिजिट हाम्रो निरन्तर भइराखेको छ। भोलि पनि मेडिकल हेल्थ प्र्याक्टिसनर विष्णुमाया सुनवार बहिनी दुईटा पेन्सनरलाई भेट्न जाँदै हुनुहुन्छ। होम भिजिटलाई 100% एचिभ गर्ने हाम्रो इरादा हो। अब जुन भित्रमा सिद्धाइसक्नुपर्छ यो लास्ट क्वार्टरको, त्यसमा हामी फोकस गरिराखेको छौँ। भोलि हाम्रो भेट्ने पेन्सनर दुईजना छुट्टा छुट्टै डाइरेक्सनमा हुनुहुन्छ। एउटा चाहिँ यता सोलमा मा धनबहादुर चाहिँ उहाँको नाम श्रीमती सीताजी लिम्बू हुनुहुन्छ। उमेर त ठ्याक्कै मलाई थाहा भएन, 79-80 नै पुगिसक्नु भएको मान्छे हो। उहाँकोमा गएर उहाँ र उहाँको श्रीमती दुईजनालाई हेरेर अनि फेरि संसरे भन्ने ठाउँमा चाहिँ याम कुमारी लिम्बू वेलफेयर पेन्सनर दुईजना वेलफेयर पेन्सनर हुनुहुन्छ, याम कुमारीकोमा भेटेर उहाँहरूलाई स्वास्थ्य कस्तो छ अवस्था बुझ्ने अनि हेर्ने भन्ने कुरा छ।
0: काठमाडौँ महानगरपालिकाले लिएको छात्रवृत्ति छनौट परीक्षामा 14,057 जना विद्यार्थी उत्तीर्ण भएका छन्।
2: छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्यूनतम 40 अङ्क पाउने उम्मेद्वारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो। यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 अध्ययनका लागि हो। शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा हो। यो नतिजामा चित्त नबुझे जेठ 20 गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिनेछ। यसपछि अन्तिम योग्यता क्रमको सूची प्रकाशन हुनेछ। अन्तिम योग्यता क्रमको सूचीपछि मात्रै शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया शुरू हुनेछ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वाभिमान विरूद्ध अभिव्यक्ति दिँदा समेत समर्थन गरेको भन्दै कांग्रेस सचेतक निष्कल राईले राज्यसभा सांसदहरूको आलोचना गर्नुभएको छ। हिजो प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै वहाँले सभामुखको भूमिकामाथि समेत प्रश्न गर्नुभएको छ।
3: रोस्टममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो, नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसदमा रेकर्ड भएको छ, जसमा बडो गर्वका साथ सत्ता पक्षका मान्यजीवहरूले बरबर ताली पड्काउनु भएको। अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। यस्तो राष्ट्रिय विपरीत अभिव्यक्तिमा रफू लगाउँदै बचाउ कार्यमा कृपया दुःख नगर्नु होला। मलाई लागेको थियो राष्ट्रिय हितमाथि धावा बोल्दै गर्दा अभिभावकको रूपमा सम्माननीय सभामुखज्यू आफै रुलिङ गर्नुहुन्छ भन्ने, तर विडम्बना, तपाईँले पनि मौनता साध्नु गम्भीर त्रुटि मात्र होइन, पद्य गरिमा र जिम्मेवारी माथिको पनि प्रश्न चिन्ह उठेको सभामुखज्यू।
0: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। नेकपा सांसद युवराज दुलाल,
4: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकष्ट हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
0: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ।
5: नेपालले कोही कसैको पनि एकीस भूमि मिचेको छैन, यो कुरा स्मरण होस्। प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
0: श्रम संस्कृतिका आरएन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाब यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाब दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफूलाई लाज लागेको बताउनु भएको छ।
6: हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्न सोधिनै थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भइरहेको छ।
0: लङ्का प्रिमियर लिग एनफिल्डमा एलपिएलमा नेपालका 3 क्रिकेटरहरू अनुपस्थित भएका छन्। हस्त, खबर यति नै। नमस्कार।
7: यो BFBS कुल कर्म रेडियो हो।

0: नयाँ समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। आकस्मिक समयमा बोल्दै नेकपा सांसद युवराज दुलाल,
4: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्त्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
3: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो।
5: नेपालले कोही कसैको पनि एकीकृत भूमि मिचेको छैन, यो कुरा स्मरण होस्। प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
3: श्रम संस्कृतिका आर्यन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाफ यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैलाई शर्म लागेको बताउनु भयो।
6: हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्य र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिनै थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भयो।
3: सीमाको विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै काङ्ग्रेस सांसद निष्कल राईले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नु भएको छ।
7: आम नागरिकले हेरिरहेका छन्, दुई तिहाई बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना राष्ट्रको सर्वसत्ता बोक्न सकिरहेको छ कि छैन।
3: बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने सरकारले बजेट मार्फत गरेको घोषणाले उद्योगी व्यवसायी उत्साही भएका छन्। तर मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासीको समस्या समाधान नभएसम्म उद्योगीहरूले मोतीपुरमा हात नहाल्ने बताएका छन्, जसका कारण हजारौं युवालाई रोजगारीमा जोड्ने सरकारी योजना फेरि पनि अलपत्र पर्ने भएको छ। बुटवलबाट छवि पाण्डे।
8: विक्रम सम्बत 2077 सालमा शिलान्यास भएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा विवादको कारण अहिलेसम्म निर्माणको काम नै सुरु भएको छैन। यही बीचमा सरकारले बजेट मार्फत मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने घोषणा गरेकोमा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर जग्गा विवादको समस्या समाधान नभएसम्म मोतीपुरमा हात नहाल्ने उनीहरूको शर्त छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,
9: मोतीपुर क्षेत्रलाई निजी क्षेत्रसँग मिलेर काम गर्ने भन्ने कुराको परिवर्तन बजेट मन्त्रमा आएको छ, त्यो सकारात्मक कुरा हो। तर अरू बस्ती विकाससँग जोडेका कुराहरू होइन, त्यसको व्यवस्थापन कुराहरू चुनौतीपूर्ण छन्। सरकारको दायित्व र जिम्मेवारी पनि हो आम नागरिक प्रति, त्यसलाई व्यवस्थापन गरेर मोतीपुर स्तर स्थापना हुँदाखेरि निजी स्तरलाई एउटा उत्साह प्रदान हुन्छ भन्ने मलाई, निजी स्तर समावेश हुने गरी गरेका कुराहरू सकारात्मक छन्।
8: करिब 820 बिघा जग्गामा बन्ने भनिएको औद्योगिक क्षेत्रमा अहिले 5,000 सुकुम्बासीको बस्ती छ। बस्ती व्यवस्थापन नभएसम्म औद्योगिक क्षेत्र बन्ने कुरा असम्भव देखिएको छ, जसको कारण 6 वर्ष अघि शिलान्यास भएको औद्योगिक क्षेत्रको काम अहिले अलपत्र छ। चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेल पनि जग्गा विवाद भएको कारण निजी क्षेत्रले मोतीपुरमा हात नहाल्ने अडान दोहोऱ्याउनु भयो।
10: प्राइभेट सेक्टरले यही अहिले भर्खरै यही इमिडिएट बजेट सुनेकै भरमा सञ्चालन गरिहाल्छ, यस्तो त मात्रै थियो, देख्दिन। भौतिक पूर्वाधारदेखि लिएर धेरै कुरा गर्न छ, अनि अर्को कुरो त्यहाँको जग्गाकै विषयमा त्यत्रो किचलो छ, हेर्दा सर र राम्रो छ, त्यहाँ त्यही क्षेत्रमा सुकुम्बासीको समस्या छ, जग्गाको विवाद छ, विवादमा प्राइभेट सेक्टरले जान्न, प्राइभेट सेक्टर विवादको बिचमा इन्ट्री गर्दैन।
8: मोतीपुर औद्योगिक क्षेत्र निर्माण सम्पन्न भएको भए करिब 500 उद्योगबाट हजारौं युवाले रोजगारीको अवसर पाउने थिए, तर जग्गा विवाद समाधान नगर्दा त्यो अवसर गुमिरहेको छ। 5,000 सुकुम्बासी परिवारलाई अन्यत्र सारेर औद्योगिक क्षेत्र बनाउने कुरा सरकारका लागि चुनौतीको विषय बन्दै गएको छ।
3: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ।
11: कार्यदलको सचिवालयले यही जेठ 8 गते सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। सोही सूचना अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएका जानकारी दिनुभएको छ। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति संहिताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्ने लगायतका विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएका छन्। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल
4: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन।
3: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनु भएको छ।
5: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकडी गरेको हाम्रा प्रधानमन्त्री।
3: कांग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्ति पछाडिको कारण खोज्नु भएको छ।
6: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ, के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ, यसको जवाफ रोस्टमबाट दिनुपर्छ।
3: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख डिलीराज भट्टले दिउँसो 4 बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ, त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेशसभाको बजेट अधिवेशन यही जेठ 11 गतेदेखि शुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको सभा सचिवालयले जनाएको छ। काभ्रेका 13 स्थानीय तहका 479 बस्ती मनसुनजन्य विपदको उच्च जोखिममा छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रस्तुत तथ्याङ्क अनुसार 209 बस्ती खुला स्थानमा र 192 बस्ती सुरक्षित अवस्थामा छन् भने 81 बस्तीमा हेलिप्याडको व्यवस्था गरिएको छ। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जिल्लामा उद्धार सामग्री अपर्याप्त रहेको उल्लेख गर्नुभयो। समितिका अनुसार रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकु खोला र दाप्चा खोला आसपासका बस्ती बढ़ी प्रभावित हुन सक्ने अनुमान छ। 13 स्थानीय तहमध्ये बेथानचोकमा सबैभन्दा बढ़ी करिब 100 बस्ती र सबैभन्दा कम चौरी देउरालीमा 5 बस्ती जोखिममा छन्। यसअघि 2081 असोजमा आएको बाढ़ी पहिरोमा जिल्लामा 78 जनाको मृत्यु भएको थियो भने 6 जना बेपत्ता भएका थिए। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव पाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति सचिवालय स्वचालित प्रणाली मार्फत गरिने भएको छ।
7: वैदेशिक रोजगार विभागले सूचना मार्फत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजना अनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको छ। वैदेशिक रोजगार विभागले अनलाइन मार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्त सहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो। विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्नेछ। संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ। विभागले विज्ञप्ति मार्फत कम्तीमा 3 महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बीमा गरेको हुनुपर्ने लगायतका शर्त अनिवार्य गरिएको छ। अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र संचार मैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ। विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वत अस्वीकृत गर्ने भएकाले सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरिएको छ।
3: दोस्रो पोखराको प्रदेश स्तरीय पुरूष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरामा प्रतियोगितामा पर्वतलाई 73 विरूद्ध 80 स्कोर गर्दै म्याग्दी विजय भएको हो। विजेता र उपविजेताले सिल्ड मेडल र प्रमाणपत्र सहित 50,000 र उपविजेताले 30,000 पाएको जिल्ला बास्केटबल संघ म्याग्दीका अध्यक्ष यकिन पूर्जाले जानकारी दिनुभयो। प्रदर्शन अघि अनेकौं अवरोध र विवाद झेलेको चलचित्र लाली बजार अहिले नेपाली बक्स अफिसमा सफलताको नयाँ कीर्तिमान बनाएको छ। चलचित्र विकास बोर्डका अनुसार वैशाख 25 प्रदर्शनमा आएको चलचित्रले शनिबारसम्म करिब 8 करोड रुपियाँ कमाउँदै 2083 सालमा हालसम्म प्रदर्शन भएका चलचित्र मध्ये सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा स्थान बनाएको छ। अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको लाली बजारको करिब 1,96,500 टिकट बिकेका छन्।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। आकस्मिक समयमा बोल्दै नेकपा सांसद युवराज दुलाल,
4: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
3: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो।
5: नेपालले कोही कसैको पनि एकीच भूमि मिचेको छैन, यो कुरा स्मरणहोस्। प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
3: श्रम संस्कृतिका आर्यन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाफ यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैलाई शर्म लागेको बताउनु भयो।
6: हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिनै थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भइरहेछ।
3: सीमाको विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै काङ्ग्रेस सांसद निष्कल राईले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नु भएको छ।
7: आम नागरिकले हेरिरहेका छन्, दुई तिहाई बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना राष्ट्रको सर्वम सत्ता बोक्न सकिरहेको छ कि छैन।
3: बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने सरकारले बजेट मार्फत गरेको घोषणाले उद्योगी व्यवसायी उत्साही भएका छन्। तर मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासीको समस्या समाधान नभएसम्म उद्योगीहरूले मोतीपुरमा हात नहाल्ने बताएका छन्, जसका कारण हजारौं युवालाई रोजगारीमा जोड्ने सरकारी योजना फेरि पनि अलपत्र पर्ने भएको छ। बुटवलबाट छवि पाण्डे।
8: विक्रम सम्बत 2077 सालमा शिलान्यास भएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा विवादको कारण अहिलेसम्म निर्माणको काम नै सुरु भएको छैन। यही बीचमा सरकारले बजेट मार्फत मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने घोषणा गरेकोमा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर जग्गा विवादको समस्या समाधान नभएसम्म मोतीपुरमा हात नहाल्ने उनीहरूको शर्त छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,
9: मोतीपुर क्षेत्रलाई निजी क्षेत्रसँग मिलेर काम गर्ने भन्ने कुराको परिवर्तन बजेट मन्त्रालयमा आएको छ, त्यो सकारात्मक कुरा हो। तर अरू बस्ती विकाससँग जोडेका कुराहरू होइन, त्यसको व्यवस्थापनको कुराहरू चुनौतीपूर्ण छन्। सरकारको दायित्व र जिम्मेवारी पनि हो आम नागरिक प्रति, त्यसलाई व्यवस्थापन गरेर मोतीपुर स्तर स्थापना हुँदाखेरि निजी स्तरलाई एउटा उत्साह प्रदान हुन्छ भन्ने मलाई लाग्छ। निजी स्तर समेत समावेश हुने गरी गरेका कुराहरू सकारात्मक छन्।
8: करिब 820 बिघा जग्गामा बन्ने भनिएको औद्योगिक क्षेत्रमा अहिले 5000 सुकुम्बासीको बस्ती छ। बस्ती व्यवस्थापन नभएसम्म औद्योगिक क्षेत्र बन्ने कुरा असम्भव देखिएको छ, जसको कारण 6 वर्ष अघि शिलान्यास भएको औद्योगिक क्षेत्रको काम अहिले अलपत्र छ। चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेल पनि जग्गा विवाद भएको कारण निजी क्षेत्रले मोतीपुरमा हात नहाल्ने अडान दोहोऱ्याउनु भयो।
10: प्राइभेट सेक्टरले यही अहिले भर्खरै यही इमिडिएट बजेट सुनेकै भरमा सञ्चालन गरिहाल्छ, यस्तो त मात्रै थियो? देख्दिन, मोतीपुर बजारदेखि लिएर धेरै कुरा गर्न छ। अनि अर्को कुरो, त्यहाँको जग्गाकै विषयमा त्यत्रो किचलो छ, हेर्दा सर र राम्रो छ, त्यहाँ त्यही क्षेत्रमा सुकुम्बासीको समस्या छ, जग्गाको विवाद छ, विवादमा प्राइभेट सेक्टरले जान्न, प्राइभेट सेक्टर विवादको बिचमा इन्ट्री गर्दैन।
8: मोतीपुर औद्योगिक क्षेत्र निर्माण सम्पन्न भएको भए करिब 500 उद्योगबाट हजारौं युवाले रोजगारीको अवसर पाउने थिए, तर जग्गा विवाद समाधान नगर्दा त्यो अवसर गुमिरहेको छ। 5000 सुकुम्बासी परिवारलाई अन्यत्र सारेर औद्योगिक क्षेत्र बनाउने कुरा सरकारका लागि चुनौतीको विषय बन्दै गएको छ।
3: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ।
11: कार्यदलको सचिवालयले यही जेठ 8 गते सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। सोही सूचना अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएका जानकारी दिनुभएको छ। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति संहिताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्ने लगायतका विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएका छन्। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल:
4: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन।
3: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनु भएको छ।
5: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको हो। कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकडी गरेको हाम्रा प्रधानमन्त्री।
3: काङ्ग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्ति पछाडिको कारण खोज्नु भएको छ।
6: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ, के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ, यसको जवाफ रोस्टमबाट दिनुपर्छ।
3: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख डिलीराज भट्टले दिउँसो 4 बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ, त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेशसभाको बजेट अधिवेशन यही जेठ 11 गतेदेखि शुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ। काभ्रेका 13 स्थानीय तहका 479 बस्ती मनसुनजन्य विपदको उच्च जोखिममा छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रस्तुत तथ्याङ्क अनुसार 209 बस्ती खुला स्थानमा र 192 बस्ती सुरक्षित अवस्थामा छन् भने 81 बस्तीमा हेलिप्याडको व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लामा उद्धार सामग्री अपर्याप्त रहेको उल्लेख गर्नुभयो। समितिका अनुसार रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकु खोला र दाप्चा खोला आसपासका बस्ती बढ़ी प्रभावित हुन सक्ने अनुमान छ। 13 स्थानीय तहमध्ये बेथानचोकमा सबैभन्दा बढ़ी करिब 100 बस्ती र सबैभन्दा कम चौरी देउरालीमा 5 बस्ती जोखिममा छन्। यसअघि 2081 असोजमा आएको बाढ़ी पहिरोमा जिल्लामा 78 जनाको मृत्यु भएको थियो भने 6 जना बेपत्ता भएका थिए। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव पाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति सचिवालय स्वचालित प्रणाली मार्फत गरिने भएको छ।
7: वैदेशिक रोजगार विभागले सूचना मार्फत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजना अनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको छ। वैदेशिक रोजगार विभागले अनलाइन मार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्त सहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो। विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्नेछ। संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ। विभागले विज्ञप्ति मार्फत कम्तीमा 3 महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बीमा गरेको हुनुपर्ने लगायतका शर्त अनिवार्य गरिएको छ। अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र संचार मैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ। विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वत अस्वीकृत गर्ने भएकाले सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरिएको छ।
3: दोस्रो पोखराको प्रदेश स्तरीय पुरूष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरामा प्रतियोगितामा पर्वतलाई 73 विरूद्ध 80 स्कोर गर्दै म्याग्दी विजय भएको हो। विजेता र उपविजेताले सिल्ड मेडल र प्रमाणपत्र सहित 50,000 र उपविजेताले 30,000 पाएको जिल्ला बास्केटबल संघ म्याग्दीका अध्यक्ष इकिन पूर्जाले जानकारी दिनुभयो। प्रदर्शन अघि अनेकौं अवरोध र विवाद झेलेको चलचित्र लाली बजार अहिले नेपाली बक्स अफिसमा सफलताको नयाँ कीर्तिमान बनाएको छ। चलचित्र विकास बोर्डका अनुसार वैशाख 25 प्रदर्शनमा आएको चलचित्रले शनिबारसम्म करिब 8 करोड रुपियाँ कमाउँदै 2083 सालमा हालसम्म प्रदर्शन भएका चलचित्र मध्ये सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा स्थान बनाएको छ। अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको लाली बजारको करिब 1,96,500 टिकट टिकेका छन्।
1: यो BFBS कुल खबर रेडियो हो।

0: story apartment block has collapsed. Fighting has continued in southern Lebanon despite President Trump announcing that Israel and Hezbollah had agreed to halt attacks. Lebanon had earlier said that Hezbollah had accepted a US proposal to stop strikes on Israel in exchange for Israel calling off planned attacks on southern Beirut. The BBC's Peter Bowes says Mr. Trump spoke to both the Israeli Prime Minister and representative.
1: पाँच दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भाजपा अध्यक्ष नितिन र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग औपचारिक वार्ता गर्दै हुनुहुन्छ। भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट तय भएको छ। भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताबारे छलफल गर्नुहुनेछ। हिजो दिल्ली पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा अध्यक्षको सचिवालय हेर्ने राष्ट्रिय महासचिव अरूण सिंह र विदेश विभाग इन्चार्ज विजय चौथाईवालले तथा भारतका लागि कार्यवाहक नेपाली राजदूत डाक्टर सुरेन्द्र थापाले स्वागत गर्नुभएको थियो। संसदमा कुस्ती खेलेको भन्दै भाइरल बनेकी सांसद रिङ्गला यादवले आफू सभामुखलाई आक्रमण गर्न नभई माइक खोस्न मात्रै गएको दावी गर्नुभएको छ। संसदमा भएको विवादास्पद घटनापछि पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै यादवले आफ्नो बचाउ गर्नुभएको हो।
2: मर्यादा पालकहरू मेरो घाँटी च्यापेर समातेर त्यहाँबाट निकाल्न खोज्नु भएको, च्याप्न खोज्नु भएको र म आफ्नो आत्मरक्षाको लागि, आफ्नो ज्यान बचाउनको लागि म त्यो टेबलमा चढेको र खुट्टा राख्ने ठाउँ भएन अनि मलाई चोट लागेकै हुनाले मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो कुर्सी उठाउने बित्तिकै तपाईँहरू फोटो क्लिक गर्नुभयो अनि त्यही भाइरल बनाइदिनु भयो। मैले यो विधि विधान नियम म उल्लङ्घन गरेको होइन, मैले जानी जानी त्यो उल्लङ्घन गरेको होइन, म आफ्नो ज्यान बचाउनलाई टेबुलमा चढेको हो र खुट्टा राख्ने ठाउँ थिएन, त्यस कारणले गर्दा मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो साथीहरूले के सोच्नुभयो भने कुर्सी उठाएर फाल्दैछ भनेर उहाँहरूलाई लाग्यो र उहाँहरूले समात्न पनि खोज्नुभयो। मलाई घुचाटेर त्यो जुन तपाईँहरूले देख्नुभयो कुस्ती लडेको, त्यो मैले कुस्ती लड्न संसदमा आएको होइन, माइक खोज्न गएको हो। उहाँहरूको सत्ता पक्षको साथीहरू मान्यजीहरू जम्मा 40-45 जना हुनुहुन्थ्यो र अब यो बीचमा उहाँहरूको बहुमत छैन र सभामुखज्यूले त्यो नियमावली पारित गर्न सक्नुहुन्न भनेर हामीले माइक खोजिदिन्छौँ भने उहाँले चाहिँ पारित गर्न सक्नुहुन्न भनेर माइक खोज्न गएको हो।
1: वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई प्रहरीले पक्रेको छ। वर्षाको ठोरीमा लुकेर बसेका बेला विशेष सूचनाको आधारमा प्रहरीले सिंहलाई पक्रेको हो। जिल्ला अदालत वर्षाबाट पक्राउ पुर्जी जारी भएको 8 दिनपछि सिंह पक्राउ परेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षेत्रीय द्वन्द्वका विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भएको टेलिफोन सम्वादपछि लेबनानको राजधानी बेरुतमा कुनै पनि अमेरिकी सेना नपठाइने बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले आफूले हिजबुल्लाहका प्रतिनिधिसँग पनि कुरा गरेको र उनीहरूले इजरायलमाथि आक्रमण नगर्ने सहमति जनाएको दावी गर्नुभएको छ। यसअघि प्रधानमन्त्री नेतान्याहुले आफूले आतंकवादी लक्ष्य भनेका स्थानहरूमा आक्रमण गर्न आदेश दिएपछि इजरायलले बेरुतका दक्षिणी उपनगरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान चेतावनी दिएको थियो।
3: We live in fear. We used to be living in survival mode, but like fear is eating us. The whole family is sitting on the TV hour by hour watching whether their house is being demolished or not.
1: सेवा प्रवाह सुधार्न सरकारले नयाँ पहल थालेको छ। सरकारले फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित तालिम थालेको हो। आम नागरिकले सरकारको उपस्थिति, संवेदनशीलता र व्यवहार प्रत्यक्ष रूपमा महसुस गर्ने पहिलो ठाउँ सरकारी कार्यालयको सोधपूछ तथा दर्ता चलाने शाखाका कर्मचारीको व्यवहार सुधार्ने उद्देश्यका साथ सरकारले पहिलो पटक नागरिक केन्द्रित सार्वजनिक सेवा प्रशिक्षण अभियान शुरू गरेको छ। सरकारको 100 बुँदे प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यो पहलले सार्वजनिक सेवा प्रवाहको अग्रपंक्तिमा रहने फ्रन्ट डेस्क कर्मचारीको व्यवहार, दक्षता र सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा छ। देशभरका फ्रन्ट डेस्कमा कार्यरत 3204 कर्मचारीको विवरण संकलन भइसकेको छ। पहिलो चरणमा संघीय सरकार अन्तर्गतका विभिन्न मन्त्रालय र विभागमा कार्यरत सहायक स्तरका 660 र अधिकृत स्तरका 360 गरी कुल 1020 जना कर्मचारीलाई तालिम दिइएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत गत जेठ 5 गतेदेखि तालिम सञ्चालन भइरहेको छ। तालिममा परम्परागत प्रशासनिक ज्ञानभन्दा बढी व्यवहारगत सुधार र व्यवहारिक सिकाइँदैछ। कर्मचारीलाई नागरिकप्रति सम्मानजनक व्यवहार, शिष्टाचार, समानुभूति, कृतज्ञता तथा सेवामुखी सोच विकासका विषयमा प्रशिक्षण दिइँदैछ। हवस् त, खबर यति नै।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: साना हात हतियारको अवैध कारोबार तथा बिक्री रोक्न राष्ट्रिय तथा सीमा क्षेत्रमा कडाई गर्न नेपालले जोड़ दिएको छ। अवैध हतियार ओसार पसार रोक्ने सम्बन्धी राष्ट्रसंघको प्रत्येक दुई वर्षमा हुने बैठकमा काउन्सिलर जिम्सन रुम्दाली राईले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताउनु
4: भयो। Enhanced border management, secure stockpile management, robust licensing procedures, and effective information sharing among relevant authorities within and across borders. Second, we must close the technological gap through enhanced capacity building, technological transfer, and predictable financing to help all states effectively implement their obligations.
3: अवैध हतियार नियन्त्रणका लागि कमजोर मुलुकमा प्रविधि हस्तान्तरण र शान्ति स्थापनाका विषयमा पनि जोड दिनुपर्ने राईले बताउनुभयो। मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिनमा 50,000 भ्रमण गरेका छन्। पछिल्लो 4 दिन यता म्याग्दी हुँदै दैनिक 10-12,000 संख्यामा पर्यटक मुस्ताङ भित्रिएको व्यवस्थापकले बताएका छन्। मुक्तिनाथ मन्दिर परिसरको क्षमता 500 हाराहारीमा भए पनि 1,700 दर्शनार्थी उपस्थित हुँदा व्यवस्थापनमा हम्मे परेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो।
5: र हामीलाई व्यवस्थापन गर्न पनि झन्डै हम्मे हुने खालको उपस्थिति चाहिँ रहेको छ। वैशाख महिनादेखि यताकै भन्ने हो भने पनि दैनिक सरदरमा 10,000 बढी दर्शनार्थीहरूको उपस्थिति हामीले अनुभव गरेका छौँ।
3: रामायण चलचित्र हेरेर मुक्तिनाथ घुम्न आएको पर्यटकको भनाइ छ।
6: हामी काठमाडौँ आएको डोमा शेर्पा 4 टिभीमा देखेको रामायणमा देखेको अनि रामायणमा देखेर आउन मन लाग्दा लिएर आइदिनु भयो। आधी घन्टा 1 घन्टा जति बस्यो होला।
3: मुक्तिनाथ रानीपौवा बसपा क्षेत्रमा 200 गाडी अट्ने भए पनि 1,000 बढी सवारी साधन पार्किङ गरिएका छन्। संसदमा कुस्ती खेलेको भन्दै भाइरल बनेकी सांसद रिङ्गला यादवले आफू सभामुखलाई आक्रमण गर्न नभई माइक खोस्न मात्रै गएको दावी गर्नुभएको छ। संसदमा भएको विवादास्पद घटनापछि पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै यादवले आफ्नो बचाउ गर्नुभएको हो।
7: मर्यादा पालकहरू मेरो घाँटी च्यापेर समातेर त्यहाँबाट निकाल्न खोज्नु भएको च्याप्न खोज्नु भएको र म आफ्नो आत्मरक्षाको लागि आफ्नो ज्यान बचाउनको लागि म त्यो टेबलमा चढेको र खुट्टा राख्ने ठाउँ भएन अनि मलाई चोट लागेकै हुनाले मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो कुर्सी उठाउने बित्तिकै तपाईँहरू फोटो क्लिक गर्नुभयो अनि त्यही भाइरल बनाइदिनु भयो। मैले यो विधि विधान नियम उल्लङ्घन गरेको होइन, मैले जानी त्यो उल्लङ्घन गरेको होइन, म आफ्नो ज्यान बचाउनलाई टेबुलमा चढेको हो र खुट्टा राख्ने ठाउँ थिएन त्यस कारणले गर्दा मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो साथीहरूले के सोच्नुभयो भने कुर्सी उठाएर फाल्दैछ भनेर उहाँहरूलाई लाग्यो र उहाँहरूले समात्न पनि खोज्नुभयो। मलाई घुचाटेर त्यो जुन तपाईँहरूले देख्नुभयो कुस्ती लडेको त्यो मैले कुस्ती लड्न संसदमा आएको होइन, माइक खोज्न गएको हो। उहाँहरूको सत्तापक्षको साथीहरू मान्यजीहरू जम्मा 40-45 हुनुहुन्थ्यो र अब यो बिचमा उहाँहरूको बहुमत छैन र सभामुखज्यूले त्यो नियमावली पारित गर्न सक्नुहुन्न भनेर हामीले माइक खोजिदिन्छौँ भने उहाँले चाहिँ पारित गर्न सक्नुहुन्न भनेर माइक खोज्न गएको हो।
3: इजरायल र हिजबुल्लाह बीच आंशिक युद्ध विराम लागू भएको लेबननले घोषणा गरेको छ। शुरूमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको सूचना युद्ध विराममा हिजबुल्लाहले इजरायलमा हमला नगर्ने भनिएको थियो। मध्य पूर्व मामला जानकार हन्ना गदारका अनुसार सम्झौताको विस्तृत मस्यौदा बनाउन बाँकी नै छ।
8: Despite what we heard today about a total ceasefire, it turned out that two issues are still at hand. One, that Hezbollah has not officially accepted it. So far, we've seen signs in Lebanon that Hezbollah has not really made up its decision yet. And two, Israel is not accepting it. Escalation happened right after this announcement. And it seems now it's being narrowed down to Hezbollah ceasing fire completely in return for Israel not bombing Dahi or Beirut. So this is what we're talking about now. What we will see a clearer picture during the negotiations, direct talks that are happening between Lebanon and Israel starting tomorrow, the fourth round of it.
3: Trump le Iran sang ko barta prakriya pani aghi badhiraheko bataunu bhayeko cha. बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्रेको छ। पर्साको ठोरीमा लुकेर बसेका बेला विशेष सूचनाका आधारमा प्रहरीले सिंहलाई पक्रेको हो। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको 8 दिनपछि सिंह पक्राउ परेका हुन्। मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्म दर्ता गरेको सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि सिंह सहित 4 विरूद्ध लिखित सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। मुलुकी अपराध संहिता अनुसार सरकारी वा सार्वजनिक लिखित कसुर गर्नेलाई 7 वर्षसम्म कैद र 70,000 जरिवाना हुने व्यवस्था छ। पर्वतको कुस्मामा गैराती भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थर डाँडा खर्कको वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो। अवस्था अहिले

0: સૈન્ય સમુદાયમાં
1: બિલાઇન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: पूर्व राजा वीरेन्द्रको वंशनाश हुने गरी राजदरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ. 2058 जेठ 19 को राति नारायणहिटी दरबारमा पारिवारिक जङ्गबटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज देवेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति सहित शान्ति राज्य लक्ष्मी सिंह, शारदा राज्य लक्ष्मी, जयन्ती राज्य लक्ष्मी, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहसहित 11 जनाको हत्या भएको थियो. घटनामा कोमल शाह, शोभा साई, कुमार गोरख शमशेर र केतकी चेष्टर घाइते हुनुभएको थियो. घटनाको 25 वर्षसम्म दरबार हत्याकाण्ड रहस्यमय नै छ. तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनमा घटनाको दोष युवराज देवेन्द्रलाई लगाइएको छ. परिवारका सबैको ज्यान लिएपछि देवेन्द्र आफैले गोली हानेर आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख छ. दरबार हत्याकाण्ड भएको 14 वर्षपछि हत्याकाण्डको मूल थलो त्रिभुवन सदन तत्कालीन राजा ज्ञानेन्द्रले भत्काउन लगाउनु भएको थियो. त्रिभुवन सदनको बिलियार्ड हलभित्र राजपरिवारका सदस्यको हत्या भएको थियो. यो बिलियार्ड हलको जगबाट गाह्रो उठाएर फेरि बनाइएको छ. नारायणहिटी दरबारलाई हाल संग्रहालय बनाएर सर्वसाधारणका लागि खुला छ. 65 सालबाट सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालय अहिलेसम्म लाखौं पर्यटकले अवलोकन गरेका छन्. संग्रहालयभित्र बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्सा कोठा, भोजन कोठा सहित 52 कोठा छन्. संग्रहालयमा विभिन्न जिल्लाका नाममा बनाइएका 21 कक्ष पनि छन्. साना हतियारको अवैध कारोबार र बिक्री रोक्न राष्ट्रिय तथा सीमा क्षेत्रमा कडाई गर्न नेपालले जोड दिएको छ. अवैध हतियार ओसार पसार रोक्ने सम्बन्धी राष्ट्रसङ्घको प्रत्येक 2 वर्षमा हुने बैठकमा काउन्सिलर जिम्सम रुम्दाली राईले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताउनु भयो.
4: वी मस्ट स्ट्रेन्थन प्रिभेन्सन. दिस रिक्वायर्स स्ट्रङ्गर नेसनल कन्ट्रोल सिस्टम्स, इन्हान्स्ड बोर्डर म्यानेजमेन्ट, सिक्योर स्टक पाइल म्यानेजमेन्ट, रोबस्ट लाइसेन्सिङ प्रोसिडियर्स एन्ड इफेक्टिभ इन्फर्मेसन सेयरिङ अमङ रिलेभेन्ट अथोरिटिज विदिन एन्ड अक्रस बोर्डर्स. सेकेन्ड, वी मस्ट क्लोज द टेक्नोलोजिकल ग्याप थ्रु इन्हान्स क्यापासिटी बिल्डिङ, टेक्नोलोजिकल ट्रान्सफर एन्ड प्रेडिक्टेबल फाइनेन्सिङ टु हेल्प अल स्टेट्स इफेक्टिभली इम्प्लिमेन्ट देयर अब्लिगेसन्स.
3: पूर्व गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद 5 दिन थप भएको छ. सरकारले छानबिनका लागि समितिले दिएको म्याद हिजो सकिएको थियो. समितिले हिजै म्याद थपका लागि सरकारलाई पत्र पठाएको थियो. आजबाट लागू हुने गरी 5 दिन म्याद थप गरिएको समितिका अध्यक्ष अजित प्रसाद भण्डारीले जानकारी दिनुभएको छ. अब बाँकी काम सकेर समयमै प्रतिवेदन बुझाउने उहाँको भनाइ छ. समितिले गत साता नै पूर्व गृहमन्त्री गुरुङको बयान लिएको थियो. गुरुङ विवादमा परेका विषयमा प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरेको छ. समितिले थप प्रमाण माग्दै पुनः पत्र पठाएको थियो, तर ती प्रमाण भने सबै संकलन भइ नसकेको उहाँको भनाइ छ. राष्ट्रपा सभापति रवि लामी छानेले नेपाल भारत सम्बन्धलाई परम्परागत भूराजनैतिक बहसको सीमाभन्दा बाहिर निकाल्न प्रस्ताव गर्नुभएको छ. भारत भ्रमणका क्रममा इन्डियन पत्रिकामा लेखेर लामी छानेले विकास, व्यापार, लगानी, ऊर्जा र आर्थिक साझेदारीमा आधारित नयाँ सम्बन्ध स्थापना गर्न भन्नुभएको हो. सीमा लगायतका विषयलाई दीर्घकालसम्म थाँती राख्न नहुने उहाँको भनाइ छ. अतिराष्ट्रवादी अभिव्यक्तिले समस्या समाधान नगर्ने पनि उहाँको भनाइ छ. रक्सौल काठमाडौँ रेलमार्गलाई उहाँले नेपाल भारत सम्बन्धको महत्वपूर्ण परियोजनाको रूपमा प्रस्तुत गर्नुभएको छ. संसदमा कुस्ती खेलेको भन्दै भाइरल बनेकी सांसद रिङ्गला यादवले आफू सभामुखलाई आक्रमण गर्न नभएर माइक खोज्न मात्र गएको दावी गर्नुभएको छ. संसदमा भएको विवादास्पद घटनापछि पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै यादवले आफ्नो बचाउ गर्नुभएको
5: हो. मर्यादा पालकहरू मेरो घाँटी च्यापेर समातेर त्यहाँबाट निकाल्न खोज्नु भएको, च्याप्न खोज्नु भएको र म आफ्नो आत्मरक्षाको लागि, आफ्नो ज्यान बचाउनको लागि म त्यो टेबलमा चढेको र खुट्टा राख्ने ठाउँ भएन अनि मलाई चोट लागेकै हुनाले मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो कुर्सी उठाउने बित्तिकै तपाईँहरू फोटो क्लिक गर्नुभयो अनि त्यही भाइरल बनाइदिनु भयो. मैले यो विधि विधान नियम म उल्लङ्घन गरेको होइन, मैले जानी जानी त्यो उल्लङ्घन गरेको होइन.
3: वीरगंज महानगरका मेयर राजमान सिंहलाई पक्राउ गरिएको छ. पर्साको ठोरीमा लुकेर बसेको बेला विशेष सूचनाको आधारमा सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ. जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको 8 दिनपछि सिंहलाई पक्राउ गरिएको हो. मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनेर जन्म दर्ता गरेको र सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ. जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि सिंहसहित 4 जना विरूद्ध लिखित सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। मुलुकी अपराध संविधान अनुसार सरकारी वा सार्वजनिक लिखत कसर गर्नेलाई 7 वर्षसम्म कैद र 70,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ। इजरायल र हिजबुल्ला बीच आंशिक युद्ध विराम लागू भएको लेबनानले घोषणा गरेको छ। सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको सूचना युद्ध विराममा हिजबुल्लाले इजरायलमा हमला नगर्ने भनिएको छ। अवस्था खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सीमा विवादबारे प्रधानमन्त्रीको भनाइलाई नकारात्मक नमान्न सरकारका प्रवक्ताले सल्लाह दिएका छन्। मन्त्री परिषद बैठकपछि शिक्षा मन्त्री सस्मित पोखरेलले सीमाको वास्तविकताबारे प्रधानमन्त्रीले सूचना दिएको मान्नुपर्ने बताउनुभयो।
1: कति नेपाली उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा।
0: मन्त्री पोखरेलका अनुसार विवाद समाधानका लागि कूटनीतिक संयन्त्र क्रियाशील छन्।
1: यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो, उहाँ सीमा विवाद टेबल टकबाट त्यसलाई मिलाउनु पर्ने कुरा हो। यसमा दुई देशले नै टेबल टकबाट मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। त्यसले गर्दाखेरि जति पनि आवश्यक कुराहरू छ त्यो डिप्लोमेटिक तरिकाबाट परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेको छ।
0: बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँसकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै ओजन तह संरक्षण सम्झौता स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको एआइजी पदमा अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने निर्णय भएको छ। भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा सृजित घटनाबारे जाँचपुछ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यावधि 45 दिन थप गरिएको छ। पूर्व गृहमन्त्री सुदन गुरुङको कारोबार छानबिन गर्न गठित समितिको म्याद 5 दिन थपिएको छ। छानबिनका लागि समितिलाई दिएको म्याद हिजो सकिएसँगै म्याद थपका लागि सरकारलाई पत्र पठाइएको थियो। आजबाट लागू हुने गरी 5 दिन म्याद थपिएको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले जानकारी दिनुभएको हो। समितिले गत साता गुरुङको बयान लिएको थियो। गुरुङ विवादमा तानिएका विषयमा विभिन्न कार्यालयबाट प्रमाण समेत सङ्कलन गरिएको समितिले जनाएको छ। समितिले थप प्रमाण माग गर्दै अर्को पत्र पठाए पनि ती प्रमाण भने सबै सङ्कलन हुन बाँकी छ। चैत 13 गते गृहमन्त्री भएका गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै विवादमा तानिनु भएको थियो। गुरुङले वैशाख 9 गते गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। गुरुङमाथि छानबिन गर्न गएको वैशाख 28 गते सरकारले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको हो। वीरगंजको मेन रोड विस्तार रोक्न माग गर्दै स्थानीयले काठमाडौँमा प्रदर्शन गरेका छन्। विकासको नाममा विनाश गर्न नपाइने भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। वीरगंजको मेन रोडलाई सहरी मार्ग कायम गर्नुपर्ने उनीहरूको माग छ। वीरगंज सडक पीडित सङ्घर्ष समितिका संयोजक कुन्दन रौनियारले कानुनी प्रक्रिया पूरा गरेर दशकौँदेखि निर्माण गरिएका घर र व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने बताउनु भयो। मुआवजाका लागि सर्वोच्चमा रिट तयार गरेको लामो समय हुँदा पनि सुनवाई नभएको उनीहरूको गुनासो छ। नेपाल राष्ट्र ब्याङ्कले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
2: राष्ट्र ब्याङ्कले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा ब्याङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराउने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ तथा भुक्तानी सेवा प्रदायकका वालेट लगायतका सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने उल्लेख छ। यस्ता माध्यममा खाता सम्बन्धी महत्वपूर्ण विवरण जोडिएका हुने भएकाले मोबाइल नम्बर परिवर्तन भएमा अध्यावधिक गराउन आवश्यक रहेको राष्ट्र ब्याङ्कको भनाइ छ। राष्ट्र ब्याङ्कका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी नदिँदा खाता सम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ। मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित ब्याङ्क, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र ब्याङ्कले आग्रह गरेको छ। साथै मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्रै प्रयोग गर्न पनि राष्ट्र ब्याङ्कले सुझाएको छ। राष्ट्र ब्याङ्कले वित्तीय सेवा सम्बन्धी गुनासो वा उजुरीका लागि आफ्नो अनलाइन गुनासो पोर्टल मार्फत समेत सेवा उपलब्ध गराउँछ जनाएको छ। वित्तीय साक्षरता र ग्राहक संरक्षणलाई सुदृढ बनाउने उद्देश्यले यस्ता जनचेतनामूलक सन्देशहरू नियमित रूपमा जारी गर्दै आएको राष्ट्र ब्याङ्कले जनाएको छ।
0: गैर कानुनी क्रिप्टो करेन्सी राखेर कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा चितवनमा डाक्टर पक्राउ परेका छन्। चितवनको भरतपुर 10 चित्रसेन टोलमा कोठामा भाडा लिएर बस्दै आएका धनुषाको मम्सपुर 4 का 29 वर्षीय पप्पु कुमार यादवलाई 30,000 अमेरिकी डलर र 17 वटा मोबाइल सहित पक्राउ गरिएको हो। यादवले अवैध क्रिप्टो करेन्सीको नेटवर्क चलाउँदै आएको प्रहरीको भनाइ छ। यादवले चलाउने मोबाइल र अरू विद्युतीय उपकरणबाट बाइनान्स र बाइबिट लगायतका प्रतिबन्धित एप्लिकेसन राखेर अभौतिक मुद्रा क्रिप्टोको अवैध सञ्चय तथा कारोबार फेला परेको प्रहरीले जनाएको छ। मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिनमा 50,000 जनाले भ्रमण गरेका छन्। पछिल्लो 4 दिन यता म्याग्दी हुँदै दैनिक 10 देखि 12 हजारको संख्यामा पर्यटक मुस्ताङ भित्रिएको व्यवस्थापकले बताएका छन्। रामायण चलचित्र हेरेर मुक्तिनाथ घुम्न पुगेका एक पर्यटक
3: हामी काठमाडौँ आएको डोमा शेर्पा 4 जना टिभीमा देखेको रामायणमा देखेको रामायणमा देखेर आउनु मलाई तयारी लिएर
0: खबर। नमस्कार, म महेन्द्र।

0: राष्ट्रिय सभा सदस्यहरू प्रधानमन्त्रीप्रति आक्रोशित भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालीहरूबाट सीमा मिचिएको बताएपछि सदस्य रोशनी मेचले कूटनीतिक दृष्टिले त्रुटिपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गर्नुभयो।
1: प्रधानमन्त्रीजीको कूटनीतिक अपरिपक्वताको प्रकाष्ठ देखिन्छ र बेलायत जस्तो मित्र राष्ट्रलाई विवादमा तान्नु र आफ्नै देशलाई दोषी प्रमाणित गर्नु खोज्नुले दोषी प्रमाण गर्नु खोज्नुले चाहिँ नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्तको धज्जी उडाएको छ।
0: घनश्याम रिजालले सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर माफी नमागेसम्म सदन चल्न नदिने अडान राख्नुभयो।
2: सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जानेर वा नजानेर संसदको रोस्टमबाट बोलेको कुराले अहिले नै भारतसँगको केही सीमाहरूमा समस्या देखिन थालेको विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन्। अध्यक्ष महोदय, त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गल्ती सच्याएर संसद मार्फत राष्ट्र सामु क्षमा याचना नगर्दासम्म यो बैठक चल्न सक्दैन भन्ने म र मेरो दलको ठहर छ।
0: तुलप्रसाद विश्वकर्माले समाधान हुन लागेका विवाद सल्टानुको साटो बल्झाइएको बताउनुभयो।
3: नेपालको सीमावृत बुद्धिनारायण श्रेष्ठले आफ्नो किताबमा लेख्नु भएको छ र त्यसपछि नेपाल सरकार र भारत सरकारको संयुक्त जुन सीमा विवाद सम्बन्धी समाधान चाहिने एउटा टोली बन्यो, त्यसले पनि धेरै ठाउँमा चाहिने कुराहरू दोहोर वार्ताबाट सुल्झाएको कुरा आएको थियो। तर त्यसलाई चाहिँ फाइनल रूप दिनको लागि भारतीय सरकार चाहिने तयार छैन। यति चाहिँको चाहिने प्रतिवेदन समेत बुझ्न भारत सरकार चाहिने तयार भएन र अहिलेसम्म बुझेको छैन। नेपाललाई चाहिने प्लानमा राखेर भारतले अनेकौँ हडखण्डा चाहिने गर्दै आइरहेको अवस्थामा स्वयं नेपालको प्रधानमन्त्रीबाट त्यस खालको दुःखद अभिव्यक्ति आउनु निश्चित रूपमा नेपाली जनता र नेपाल राष्ट्रको लागि ठुलो दुर्भाग्य हो।
0: राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सभा चलाउन धर्म सङ्कट परिरहेको गुनासो गर्नुभएको छ। नेपालले सिमाना मिचेको भन्ने प्रधानमन्त्रीको भनाइलाई लिएर सबै सांसद उठेर ठप्प भएपछि दाहालले सभामा रेकर्ड भने पनि सङ्कट परेको बताउनुभयो।
4: कस्तो धर्म सङ्कट छ यहाँ भने यो सभामा सायद यो इतिहासमै पहिलोपटक हुँदैछ जस्तो लाग्छ मलाई। यो राष्ट्रिय सभा हुन्छ, फेरि राष्ट्रिय सभाले यस्तै रेकर्ड राख्ने गरेकै छ। 100% मान्य सदस्यहरूको विरोध ल उठेर सभा नचलाइयोस् भन्ने चाहिँ यो पनि सायद संसारमै विरलै हुन्छ जस्तो लाग्छ। एउटा सदन 100%ले विरोध गर्ने, 100%ले चलाइदिने। अहिले चाहिँ फेरि हामीले जे जति गरेका छौँ मलाई लाग्छ प्राय सबै हामीले 100% समर्थनमै गरेका छौँ।
0: अध्यक्ष दाहालले प्रतिनिधि सभाको मामिला भएकाले आफूहरू अगाडि बढ्नुपर्ने बताउँदा समेत उपस्थित मन्त्री बाहेक सबै सदस्य उभिएपछि भोलिसम्मका लागि बैठक रोक्नु भएको छ।
4: हिजो नि भनेको थिएँ, त्यति भनिहाल्नु त, किनभने उहाँले प्रधानमन्त्रीले बोले हाम्रो सभामा होइन क्या, प्रतिनिधि सभामा हो, उतै आएर जे गर्नुहुन्छ गर्नुहुन्छ, हामी अगाडि बढौँ भन्ने मेरो आग्रह हो नि त। फेरि कुरा त त्यही हो, हामीले भन्नुभयो अरे भन्ने सुनेन हो, हाम्रै यहाँहरू त बोल्नु भएको छैन, त्यस कारण त्यसको समर्थनमा उहाँले त्यो बोल्नुभयो भन्ने कुरा त्यहाँ जो विरोध भएको छ त्यो विरोधको समर्थन गऱ्यौँ हिजो आज यस बेलासम्म ठिक छ, अब हाम्रो काम कारबाहीलाई अगाडि बढाउँ भन्ने आग्रह हो।
0: साना हात हतियारको अवैध कारोबार तथा बिक्री रोक्न राष्ट्रिय तथा सीमा क्षेत्रमा कडाई गर्न नेपालले जोड दिएको छ। अवैध हतियार ओसार प्रसार रोक्ने सम्बन्धी राष्ट्रसङ्घको बैठकमा काउन्सिलर जिम्सन रुम्दाली राईले सीमा क्षेत्रमा कडाई बढाउनु पर्ने बताउनु भएको हो।
5: We must strengthen prevention. This requires stronger national control systems, enhanced border management, secure stockpile management, robust licensing procedures, and effective information sharing among relevant authorities within and across borders. Second, we must close the technological gap through enhanced capacity building, technological transfer, and predictable financing to help all states effectively implement their obligations.
0: अवैध हतियार नियन्त्रणका लागि कमजोर मुलुकमा प्रविधि हस्तान्तरण र शान्ति स्थापनाका विषयमा पनि जोड दिनुपर्ने राईको भनाइ छ। पूर्व राजा वीरेन्द्रको वंश नाश हुने गरी राजदरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ।
6: 2058 जेठ 19 को राति नारायण हिरी दरबारमा पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी, जयन्ती राज्यलक्ष्मी, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाह सहित 11 जनाको हत्या भएको थियो। घटनामा कोमल शाह, सुभाष शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते हुनुभएको थियो।
0: अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्राप्त शाहले प्रधानमन्त्री बालन शाहले माफी नमागेसम्म संसद बैठक चल्न नदिने अडान राख्नु भएको छ। आज प्रतिनिधि सभा बैठकमा उपनेता शाह
4: प्रधानमन्त्री बालन शाहजीले यसै संसदभित्र एउटा अभिव्यक्ति दिनुभएको थियो। नेपालले पनि भारतको कतिपय ठाउँमा जग्गा मिचेको छ भनेर चाहिँ उहाँले जुन अभिव्यक्ति दिनुभएको थियो त्यो अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक ठहर गरिएछ। हाम्रो पार्टी नेपाली कंग्रेसले यो विषयलाई लिएर कडा विरोध दर्ज गर्न चाहन्छ। यदि नासमझले नै अथवा चाहिँ प्रपर प्रिपरेसन नगरिकन उहाँले चाहिँ यो आफ्नो स्टेटमेन्ट दिनुभएको छ भने त्यो चिन्ताजनक विषय हो सहक महोदय। तर सोचे सम्झेरै यदि उहाँले यो स्टेटमेन्ट आफ्नो दिनुभएको छ भने त्यो खतरनाक संकेत हुन सक्छ सहक महोदय। प्रधानमन्त्रीले आएर त्यो स्टेटमेन्ट चाहिँ फिर्ता लिनुपर्छ कि त उहाँले आएर आम माफी चाहिँ यसै संसदबाट माफी माग्न चाहन्छ। हाम्रो नेपाली कंग्रेसको यो कडा आपत्ति हो सहक महोदय। यो नहुन्जेलसम्म हामी संसदलाई सुचारू हुन अलि चाहिँ हामीलाई पनि बाध्यता छ सहक महोदय। हामी यो विषयलाई लिएर एकदम संवेदनशील छौँ।
3: प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। दिउँसो एक बजे बस्ने भनिएको बैठक विपक्षी दलले अवरोध गरेका कारण करिब दुई घण्टा ढिलो हुँदै तीन बजे मात्रै शुरू भएको थियो। बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिनुभएको थियो। उनीहरूले धारणा पनि राखेका थिए तर विपक्षी दलहरूले प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्न माग गर्दै विरोध जारी राखिरहेको उनीहरूले अभिव्यक्ति बिना तथ्य भएको भए माफी माग्नुपर्ने अडान राखेका छन्। यसैबीच सभामुख डोलप्रसाद अरियालले संसदको कार्यसूची अघि बढ़ाउन खोज्नु भएको थियो तर विपक्षीहरूले आफ्नो अडान छाडेनन्। त्यसपछि सभामुख अरियालले बैठक 25 गतेसम्मका लागि स्थगित गर्नु भएको छ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची थियो। विपक्षी दलहरू नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी श्रम संस्कृति पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए। त्यसपछि कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। त्यसपछि सभामुख अरियालले बैठक 25 गतेसम्मका लागि स्थगित गर्नु भएको हो। सीमा विवादबारे प्रधानमन्त्रीको भनाईलाई सहज मान्न सरकारका प्रवक्ताले सल्लाह दिएका छन्। मन्त्री परिषद बैठकपछि शिक्षा मन्त्री सस्मित पोखरेलले सीमाको वास्तविकताबारे प्रधानमन्त्रीले सूचना दिएको मान्नुपर्ने बताउनुभयो।
5: कति नेपाली उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा
3: मन्त्री पोखरेलका अनुसार विवाद समाधानका लागि कूटनीतिक संयन्त्र क्रियाशील रहेका छन्।
5: यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो। उहाँ सीमा विवाद टेबलटकबाट त्यसलाई मिलाउनु पर्ने कुरा हो। यसमा दुई देशले नै टेबलटकबाट मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। त्यसले गर्दाखेरि जति पनि आवश्यक कुराहरू छ त्यो डिप्लोमेटिक तरिकाबाट परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेको छ।
3: बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्कोटा कास्कीलाई नियुक्ति गर्ने निर्णय गरेको छ। त्यस्तै ओजन तह संरक्षण सम्झौता स्वीकृत गर्ने सशस्त्र प्रहरी बल नेपालको एआईजी पदमा अञ्जनी कुमार पोखरेललाई बढ़ुवा गर्ने निर्णय भएको छ। भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा सृजित घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित समितिको कार्यावधि 45 दिन थप गरिएको छ। राष्ट्रिय सभा सदस्यहरू प्रधानमन्त्रीप्रति आक्रोशित भएका छन्। प्रधानमन्त्री वीरेन्द्र शाहले नेपालीहरूबाट भारतीय सीमा मिचिएको बताएपछि सदस्य रोशनी मिचेले कूटनीतिक दृष्टिले त्रुटिपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गर्नुभयो।
6: प्रधानमन्त्रीज्यूको कूटनीतिक अपरिपक्वताको प्रकाश देखिन्छ र बेलायत जस्तो मित्र राष्ट्रलाई विवादमा तान्नु र आफ्नै देशलाई दोषी प्रमाणित गर्नु खोज्नुले दोषी प्रमाण गर्नु खोज्नुले चाहिँ नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्तको धज्जी भएको छ।
3: कन्श्याम रिजालले सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर माफी नमागेसम्म सदन चल्न नदिने अडान राख्नुभयो।
7: सम्माननीय प्रधानमन्त्री वीरेन्द्र शाहले जानेर वा नजानेर संसदको रोस्टमबाट बोलेको कुराले अहिले नै भारतसँगको केही सीमाहरूमा समस्या देखिन थालेको विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन्। अध्यक्ष महोदय, त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गल्ती सच्याएर संसद मार्फत राष्ट्र सामु क्षमा याचना नगर्दासम्म यो बैठक चल्न सक्दैन भन्ने म र मेरो दलको ठहर छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाउ गर्नुभएको छ।
4: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाउ गर्नुभएको हो। सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ। पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ।
5: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नु भएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्, त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा
6: प्रधानमन्त्रीज्यूको भारतको सीमा मेचेको प्रमाणहरू छ।
5: त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुसामा त्यो एकचोटि रिकाप गरेर सुन्नु होला।
4: मन्त्री पोखरेलले दोहोऱ्याएर सुन्न चुनौती दिएको जवाफमा प्रधानमन्त्रीले सांसदहरूलाई समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको थाहा पाएको बताउनु भएको थियो। प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खितखित आएका थिए।
7: लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
4: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ।
5: प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ, अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो। यसमा दुई देशले नै टेबलटक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका छन्।
4: यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्। गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो। प्रधानमन्त्रीको पूरक जवाफ खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।
3: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदनमा आएर जवाफ दिनुपर्ने माग गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ
8: नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदै पाउँदैन, गल्ती गर्नै हुँदै हुँदैन। त्यसो भएको कारणले ऊ सरकार यदि उहाँले चाहिँ आवेगमा आएर अथवा चाहिँ बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ। म यति माग राख्न चाहन्छु।
3: बैठकमा राष्ट्रतन्त्र पार्टी राप्रपा सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूलाई आग्रह गर्नुभएको छ।
9: हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्। यो भन्दा दुखद केही हुन्छ जस्तो लाग्दैन। प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ। यसलाई भइहाल्यो सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टाढ्न मिल्ने खालको विषय होइन।
3: गैरकानूनी रूपमा क्रिप्टो करेन्सी राखेर कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा चितवनमा एकजना डाक्टर पक्राउ परेका छन्। चितवनको भरतपुर 10 चित्रसेन टोलमा कोठामा भाँडा लिएर बस्दै आएका धनुषाको हंसपुर 4 29 वर्षीय डाक्टर पप्पू कुमार यादवलाई 30,000 अमेरिकी डलर र 17 मोबाइल सहित पक्राउ गरिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સંન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्षलाई बोलाउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावलाई नयाँ दिल्लीले सिधै अस्वीकार गरेको छ.
4: नेपाल मामिलामा अधिक चासो दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य रहेको बताउनुभयो. जैसवालले दुई देशबीच 98% भूभागमा विवाद नरहेको दावी गर्दै नाम नलिइकनै लिपुलेख विवादलाई मसलाको संज्ञा दिनुभयो.
5: हालांकि भारत नेपाल सीमा का लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है. गंडक नदी के बहाव में परिवर्तन होने के कारण ये स्थिति उत्पन्न हुई है. इसके अतिरिक्त सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है. हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं. सभी संबंधित पक्षों को यह स्पष्ट होना चाहिए कि भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है.
4: यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा 17 गतेको सम्बोधनमा सीमा विवादबारे बेलायतसँग पनि कुरा गर्ने बताउनु भएको थियो. जैसवालले रासोपा सभापतिको भ्रमण भाजपाको निमन्त्रणामा भएको बताउनुभयो.
5: This visit is part of the contacts that are there between the two countries, between the political parties of the two countries. Yes, he was received at the airport. I saw some visuals of it, but he was received by the people who invited him. So, you know, the party invited him and he was received by them. He will be having high-level meetings here and several other meetings. And these are part and parcel of, you know, these contacts are equally important because with Nepal, we have multi-faceted partnership.
4: प्रश्नोत्तर कार्यक्रममा धेरै जसो प्रश्न प्रधानमन्त्री शाहको बनाई र राष्ट्रसभा सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए.
3: राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सभा चलाउन धर्म संकट परिरहेको गुनासो गर्नुभएको छ. नेपालले सीमाना मिचेको भन्ने प्रधानमन्त्रीको भनाइलाई लिएर सबै सांसद उठेर ठप्प भएपछि दाहालले सभामा रेकर्ड बने पनि संकट परेको बताउनु भयो.
6: कस्तो धर्म संकट छ यहाँ भने यो सभामा सायद यो इतिहासमै पहिलो पटक हुँदैछ जस्तो लाग्छ मलाई. यो राष्ट्रिय सभा हुन्छ, फेरि राष्ट्रिय सभाले यस्तै रेकर्ड राख्ने गरेकै छ. 100% मान्य सदस्यहरूको विरोध ल उठेर सभा नचलाइयोस् भन्ने चाहिँ यो पनि सायद संसारमै विरलै हुन्छ जस्तो लाग्छ. एउटा सदन 100%ले विरोध गर्ने, 100%ले चलाइदिने. अहिले चाहिँ फेरि हामीले जे जति गरेका छौँ मलाई लाग्छ प्राय सबै हामीले 100% समर्थनमै गरेका छौँ.
3: अध्यक्ष दाहालले प्रतिनिधि सभाको मामिला भएकाले आफूहरू अगाडि बढ्नुपर्ने बताउँदा समेत उपस्थित मन्त्री बाहेक सबै सदस्य उभिएपछि भोलिसम्मका लागि बैठक रोक्नु भएको छ.
6: हिजो नि भनेको थिएँ त्यति भनिहाल्नु त, किनभने उहाँले प्रधानमन्त्रीले बोले हाम्रो सभामा होइन क्या, प्रतिनिधि सभामा हो. उतै आएर जे गर्नुहुन्छ गर्नुहुन्छ, हामी अगाडि बढौँ भन्ने मेरो आग्रह हो नि त. फेरि कुरा त त्यही हो, हामीले भन्नुभयो अरे भन्ने सुनेन हो, हाम्रै यहाँहरू त बोल्नु भएको छैन. त्यस कारण त्यसको समर्थनमा उहाँले त्यो बोल्नुभयो भन्ने कुरा त्यहाँ जो विरोध भएको छ त्यो विरोधको समर्थन गऱ्यो हिजो आज यस बेलासम्म ठिक छ, अब हाम्रो काम कारबाहीलाई अगाडि बढाउँ भन्ने आग्रह हो.
3: पूर्व गृहमन्त्री सुदन गुरुङको कारोबार छानबिन गर्न गठित समितिको म्याद 5 दिन थपिएको छ. छानबिनका लागि समितिलाई दिएको म्याद हिजो सकिएसँगै हिजै म्याद थपका लागि सरकारलाई पत्र पठाइएको थियो. आजबाट लागू हुने गरी 5 दिन म्याद थपिएको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले जानकारी दिनुभएको हो. समितिले गएको साता गुरुङको बयान लिएको थियो. गुरुङ विवादमा तानिएको विषयमा विभिन्न कार्यालयबाट प्रमाण समेत संकलन गरिएको समितिले जनाएको छ. समितिले थप प्रमाण माग गर्दै अर्को पत्र पठाए पनि ती प्रमाण भने सबै संकलन हुन बाँकी छ. चैत 13 गते गृहमन्त्री भएका गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै विवादमा तानिनु भएको थियो. गुरुङले वैशाख नौ गते गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो. गुरुङमाथि छानबिन गर्न गएको वैशाख 28 गते सरकारले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको हो. समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल, महान्यायाधिवक्ता कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य हुनुहुन्छ। यो समितिलाई गुरूङको सम्पत्ति विवाद, हिरासतमा राखिएका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको शेयर, हदबन्दी भन्दा बढी जग्गा र विवादित जग्गाको विषयमा छानबिन गर्न कार्यादेश दिइएको छ। पर्सा जिल्ला अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई अदालतले दुईवटा मुद्दामा धरौटीमा ध्यान आदेश दिएको छ। पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुरमा 4,00,000 रुपियाँ र झुठा विवरण सहित नागरिकता बनाएको आरोपमा 15

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: सत्तारूढ़ राष्ट्र स्वतन्त्र पार्टी रासोपाले प्रधानमन्त्री बालन शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। प्रतिनिधि सभा बैठकपछि संचारकर्मीसँग रासोपाका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटी
4: 10 गजा क्षेत्रमा दुवै तर्फबाट चाहिँ भू उपयोगहरू भएको छ, त्यसलाई सीमा मिचेको भन्ने नभन्ने, शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो र यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्छ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नु भएको छ त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ कि हाम्रो सीमाको समाधान अलिक छिटो गर्नुपर्छ। यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आइ नै हाल्छ। अर्को चाहिँ अब यो रिभर्स कुटनीति पनि हो। पार्टीले त यस अगाडि नै हामीले हाम्रो चाहिँ भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्छ र भूमि फिर्ता लिनको लागि चाहिँ कूटनैतिक पहलहरू गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेका छ। त्यो कारणले गर्दाखेरि पार्टीको धारणा स्पष्ट नै छ र यो विषयमा चाहिँ थप छलफलहरू अगाडि बढ्छ।
3: राज्यसभा सदस्यहरू प्रधानमन्त्रीप्रति आकर्षित भएका छन्। प्रधानमन्त्री नरेन्द्र शाहले नेपालीहरूबाट भारतीय सीमा मिचिएको बताएपछि सदस्य रोशनी मिचेले कूटनीतिक दृष्टिले त्रुटिपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गर्नुभयो।
5: प्रधानमन्त्रीज्यूको कूटनीतिक अपरिपक्वताको प्रकाश देखिन्छ र बेलायत जस्तो मित्र राष्ट्रलाई विवादमा तान्नु र आफ्नै देशलाई दोषी प्रमाणित गर्नु खोज्नुले चाहिँ नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्तको धज्जी भएको छ।
3: घनश्याम रिजालले सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर माफी नमागेसम्म सदन चल्न नदिने अडान राख्नुभयो।
6: जानेर वा नजानेर संसदको रोस्टमबाट बोलेको कुराले अहिले नै भारतसँगको केही सीमाहरूमा समस्या देखिन थालेको विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन्। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गल्ती सच्याएर संसद मार्फत राष्ट्र सामु क्षमा याचना नगर्दासम्म यो बैठक चल्न सक्दैन भन्ने म र मेरो दलको ठहर छ।
3: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पोखराका उद्योगी व्यवसायी शिक्षक तथा सर्वसाधारणलाई उत्साहित बनाउन सकेन। नागरिकमा आशा र मनोबल वृद्धि गर्ने अपेक्षा अनुसारको बजेट नआएको हो। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
7: माछापुच्छ्रे लाहाचोकका लालबहादुर जीसीले पोखराको चिफले ढुङ्गामा अगरबत्ती धूप लगायतका सामान बेचेर जीविकोपार्जन गर्दै आउनु भएको छ। आँखा कम देखिन र हिँडडुल गर्न उहाँमा समस्या छ। शारीरिक रूपमा समेत अशक्त भएकाले उहाँले मासिक 1600 सरकारबाट भत्ता पाउँदै आउनु भएको छ।
8: तर यसपटकको बजेटमा भत्ता नबढेपछि उहाँ निराश हुनुहुन्छ।
9: सुनिरहेको थिएँ रेडियो, सक्नेलाई चाहिने छोड्ने, नसक्नेलाई जोड्ने भन्नु, कुनै अपाङ्गको चाहिने नाम लिनु भएन अर्थमन्त्री केही गरेन, सामाजिक सुरक्षा भत्ता केही वृद्धि गरिदिया भए केही सन्तुष्ट हुने थिएँ। कहिले कहिले नगरपालिकाहरूले चाहिँ नि हट भन्नुहुन्छ, अब हामी अपाङ्गहरूले कसरी खाने, हाम्रो वृद्धि यही हो।
7: सरकारले गत जेठ 15 गते संसदमा प्रस्तुत गरेको बजेटले यहाँका उद्योगी व्यवसायी शिक्षक तथा सर्वसाधारणलाई उत्साहित बनाउन सकेको छैन। दुई तिहाईको बलियो सरकारले शिथिल अर्थतन्त्र चलायमान बनाउने र नागरिकको मनोबल बढाउने गरी बजेट कार्यक्रम ल्याउने आशा अहिले निराशामा परिणत भएको छ। पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला बजेट कार्यक्रममा आएको विद्युत महसुलमा भ्याट लगाउने कार्य साना व्यवसायीका लागि न्यायोचित नभएको बताउनुहुन्छ।
10: नीतिगत रूपमा यो बजेटमा विशेष गरी चाहिँ यो विद्युतमा चाहिँ महसुल लाउने जुन साना व्यवसायहरूको लागि यो चाहिँ न्यायोचित चाहिँ देखिँदैन। त्यस्तै गरी यो शिक्षा र स्वास्थ्यमा पनि जुन भ्याट लाउने कुरा अथवा कर लाउने कुरा त्यति चाहिँ प्रभावकारी देखिएन र समग्रमा बजेट चाहिँ उही पुरानै, त्यस्तो चाहिँ त्यस्तो परिवर्तनशील चाहिँ छैन। अपेक्षा विशेष गरी निजी क्षेत्रले अब यो नयाँ दुईटाईको एउटा स्थायी सरकार आएपछि निजी क्षेत्र एउटा उत्साहित पनि थियो, जुन रूपमा चाहिँ निजी क्षेत्रलाई राज्यले जुन एउटा साथमा लिएर जुन काम गर्ने जुन खालको जुन वातावरण चाहिँ निर्माण गर्छ भन्ने हामीलाई लागिरहेको थियो। तर त्यो अनुरूपको चाहिँ बजेट चाहिँ यसमा खासै अहिले उद्योग व्यवसाय मैत्री चाहिँ बजेट चाहिँ निर्माण चाहिँ नभएको चाहिँ अनुभूति निजी क्षेत्रले त्यो खालको चाहिँ अनुभूति गरेको छ।
7: माछा पुछ्रे माध्यमिक विद्यालय भुर्जुङ खोलाका प्र सन्तोष आचार्य बजेटमा शिक्षक कर्मचारीको तलब वृद्धि हुनु बाहेक उत्साहित बनाउने कार्यक्रम नआएको बताउनुहुन्छ।
11: ती शिक्षकहरूका लागि राज्यले चाहिँ शिक्षक दरबन्दीमा नसमेटेको र यो ECD बाल विकासका शिक्षक अनि विद्यालय कर्मचारीहरूलाई चाहिँ पहिलेबाट नसमेटेको उनीहरूलाई दरबन्दीमा पनि नल्याएको हुनाले गर्दा उहाँहरूको कुरामा अझै पनि अन्यल छ। धेरैको अपेक्षा चाहिँ अलि राम्रो तरिकाले उहाँहरूलाई पनि प्राथमिक तहसम्मको दरबन्दी होस् भन्ने खालको थियो। र अर्को कुरा चाहिँ हाम्रो विद्यालय तहमा नै सुधार हुने खालको चाहिँ खासै त्यस्तो खालको एक दुईवटा स्मार्ट बोर्डहरू प्रत्येक विद्यालयमा दिने भन्ने चाहिँ आयो। अरू कुरा चाहिँ ठ्याक्कै हामीले दिवा खाजामा कक्षा 10 समेट्छ कि अथवा 12 समेट्ला कि अथवा विद्यालयहरूका प्रधानाध्यापकहरूका लागि निश्चित बजेट
0: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्षलाई बोलाउने प्रधानमन्त्री वीरेन्द्र शाहको प्रस्तावलाई नयाँ दिल्लीले सिधै अस्वीकार गरेको छ.
4: नेपाल मामिलामा अधिक चासो दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य रहेको बताउनुभयो. जैसवालले दुई देशबीच 98% भूभागमा विवाद नरहेको दावी गर्दै नाम नलिइकनै लिपुलेख विवादलाई मसलाको संज्ञा दिनुभयो.
5: हालाकि भारत नेपाल सीमाका लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है. गंडक नदी के बहाव में परिवर्तन होने के कारण ये स्थिति उत्पन्न हुई है. इसके अतिरिक्त सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है. हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं. सभी संबंधित पक्षों को यह स्पष्ट होना चाहिए कि भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है.
4: यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा 17 गतेको सम्बोधनमा सीमा विवाद बारे बेलायतसँग पनि कुरा गर्ने बताउनु भएको थियो. जैसवालले राष्ट्रपति सभापतिको भ्रमण भाजपाको निमन्त्रणामा भएको बताउनुभयो.
5: This visit is part of the contacts that are there between the two countries, I mean between the political parties of the two countries. Yes, he was received at the airport. I saw some visuals of it, but he was received by the people who invited him. So, you know, the party invited him and he was received by them. He will be having high level meetings here and several other meetings, and these are part and parcel of, you know, these contacts are equally important because with Nepal we have multifaceted partnership.
4: प्रश्नोत्तर कार्यक्रममा धेरै जसो प्रश्न प्रधानमन्त्री शाहको भनाई र राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए.
3: सीमा मिचेको विषयमा प्रधानमन्त्री वीरेन्द्र शाहको अभिव्यक्तिप्रति आक्रोशित प्रतिपक्ष दलहरूले आज पनि संसद बैठक अवरूद्ध पारेका छन्. शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन वा तथ्य प्रमाण पेश गर्न माग गर्दै प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेस सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ. बैठक अवरूद्ध पार्नु अघि प्रतिपक्षीय दलका सांसदहरूले बोलेका थिए. श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपालले भारतको जग्गा मिचेको प्रमाण माग्नु भएको छ. आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
6: नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ. सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदै पाउँदैन, गल्ती गर्नै हुँदै हुँदैन. त्यसो भएको कारणले ऊ सरकार हो. यदि उहाँले चाहिँ नि आवेगमा आएर बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने यहाँका सांसदहरूलाई होइन 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ.
3: राष्ट्रप्रतन्त्र पार्टी राप्रपा सांसद खुशबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि लिपपोत नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूलाई सुझाव दिनुभएको छ.
7: हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्. योभन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन. प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय सङ्कट उत्पन्न गर्ने जोखिम बढेको छ. यसलाई भइहाल्यो सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन.
3: सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाउ गर्नु भएको छ.
8: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाउ गर्नुभएको हो. सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ. पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ।
2: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्। त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूको
9: भारतको सीमा मेचेको प्रमाणहरू छ।
2: त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुसामा त्यो एकचोटि रिकाप गरेर सुन्नु होला।
8: मन्त्री पोखरेलले दोहोऱ्याएर सुन्न चुनौती दिएको जवाफमा प्रधानमन्त्रीले सांसदहरूलाई समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको थाहा पाएको बताउनु भएको थियो। प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खितखित आएका थिए।
10: लिपुलेक लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
8: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ।
2: प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ, अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो। यसमा दुई देशले नै टेबल टक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका
8: छन्। यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्। गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो। प्रधानमन्त्रीको पूरक जवाब खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।
3: प्रधानमन्त्री वीरेन्द्र शाहले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर पनि आलोचना भएको छ। प्रधानमन्त्रीको भनाई राष्ट्रिय हित विपरीत भएको भन्दै मुलुकमा विरोध प्रदर्शन समेत भएका छन्। यो विषयलाई लिएर आम नागरिक, राजनीतिक वृत्त र विज्ञहरू पनि विभाजित भएका छन्। प्रधानमन्त्रीको यही अभिव्यक्तिको विषयमा काठमाडौँ बालाजु क्षेत्रका केही बटुवाका धारणा।
11: म रानी बनी एकलम्बरको चन्द्रकला थापा बगाले 70 वर्ष कि बालिन हजुरले के खोज्नु भएको छ के सोध्नु भएको छ? सुकुम्बासीहरू रोहेर बसिरहेका छन्, उनीहरूले अहिलेसम्म पनि यहाँ पाएका छैनन्। हजुरले चाहिँ के चाहेको हो के खोजेको? राम्रो गर्छु भन्दा भन्दै यो भारतको सीमा मिचेको भनेर भनिराखेको छ, यो होइन, झुटो हो, सब झुटो हो। किनभने हाम्रो नेपाल खाएको छ भारतले, त्यो भारतको जग्गा हामीले चाहिँ फिर्ता लिन सक्नुहुन्छ भने बोल्नुहोस्, सक्नुहुन्न भने नचाहिने कुरा नबोल्नुहोस्, भ्रमण्डमा नपार्नुहोस्।
12: चिन्तन मिश्र नागार्जुन एक, यो त सरासर गलत छ, यो भन्नु हुन्थेन। यो त आफ्नो देशको हित नभन्ने ठाउँमा आफ्नै देशको विपरीत पक्षमा बोल्नु भएको, यो त इन्डियालाई डाइरेक्ट हस्तक्षेप गर्न दिए जस्तै भइसक्यो।
13: खगेश्वर घिमिरे गोर्खा, सरासर गलत छ, किनभने हिजो पुर्खाहरूले बलिदान दिएर आफ्नो कब्जा गरेको नेपाललाई खोजेर पढेर पत्ता लगाएको भए पनि अरूले पनि पत्ता लगाउनु पर्छ नि त्यस्तो कुराहरू त। सीमा काटिएको छ भन्ने कुरा अरू उसलाई मात्रै थाहा हुने, अरूलाई थाहा नहुने त कुरो भएन। यदि चाहिँ सीमा मिचिएको छ भने भारतले अहिलेसम्म पछि हटेर बस्नेवाला पनि थिएन।
14: शुक्रराज बराल पोखरा, सीमा पुगेको छैन, हामी त अध्ययन गर्ने होइन, अध्ययन नपुगे होला, पत्र पत्रिकाबाट थाहा पाउने हो। तर अब सीमाविदहरूको तर्क अनुसार क्रस बोर्डर अकुपाइङ भनेको छ, त्यहाँ चाहिँ अलिकति प्रधानमन्त्रीको टङ स्लिपै होला जस्तो लाग्छ, भाषा प्रयोगमा उहाँ चाहिँ चुक्नु भयो जस्तो लाग्यो।
15: चन्द्र प्रसाद रिमाल धादिङ हो घर पहिला, अहिले यहीँ हो तिन घरी, खै ठिक कि बेठिक हामीलाई थाहा छैन, भा हामी थाहा छैन भने थाहा छैन भएन, थापा मान्छे चाहियो नि त, थाहा नभए मान्छेले कसरी भन्छ?
16: मेरो केशव देवकोटा देखेर बुझेर भन्नुभयो, त्यसमा अब हामीले के भन्ने त्यो कुरो, पूर्वदेखि पश्चिमसम्म त इन्डियाले मिच्यो नि जमिन, त त्यो बिचमा कहीँ नेपालले एक अलिकता मिच्यो होला, एउटा भैँसी थलो लगाएर राख्यो होला कहीँ, त्यसलाई त आफूले भन्न अलि नमिल्ने नै हो। अब भन्नुभयो त्यसमा अब कुनै ठुलो कुरो त होइन नै त्यो।
17: मेरो नाम राम राजा महत्व हुन्छ, मेरो तनु दोर्फिदी।
15: प्रधानमन्त्री बालनले नेपालले पनि सिमाना मिच्या छ भन्नु कुरो सरासर गलत हो। राष्ट्रको जिम्मेदारी बोकेको सर्वोच्च नेताले यो भन्नु भनेको आफैमा आफै हराउनु हो। प्रधानमन्त्रीले चाहिँ
17: नेपाली मारिदिनु भयो राष्ट्रै मर्यो यो शब्दले चाहिँ राष्ट्रको भलो भएन विकसित मुलुक हुन्छ र नैतिकतामा पनि उहाँलाई पदच्युत गरेर फालिदिन्थे लथालिङ्गे देशको भत्ता बिङ्गे चाल जसले सक्ला उसले खाला गरेर हुन्छ नजान्ने पर्नु जान्नेको भर जान्नेले मान्नु पापको डर पाप बन्सी एक इन्च जति छैन
3: अब खबर फटाफट
4: दाङको तुल्सीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने गोठीका रूपमा सञ्चालन गर्न दिने गरी नगरपालिकाको अनुमति जनकपुरधामको जिरो माइल फलफुल मण्डीका व्यवसायिक धरामा प्रहरी प्रशासनले खाली गर्न लागेको हुँदै व्यवसायको सत्ता
0: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिमा भारतको औपचारिक प्रतिक्रिया, विदेश मन्त्रालयका प्रवक्ता भन्छन्
1: It should be clear to all concerned.
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो?
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढाइराखेको द्विपक्षीय रूपमा यसबारे असहमत हुनुपर्ने कारण छैन।
0: पत्रकार युवराज घिमिरे र एलनिनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसङ्घको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम सङ्गठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसङ्घका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको सङ्कट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसङ्घका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रुसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराति रुसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिस सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेसन सेन्टर स्थापना गर्न लागि विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगान्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका सञ्चार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाब दिने क्रममा चीन र युकेको भूमिकाको प्रसङ्ग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने,
2: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
0: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिस सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जायसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउ गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौँ।
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढिराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्ने आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो सङ्केतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको द्विपक्षीय रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
4: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
3: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनुभयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्ट को टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौँ त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद केस छैन पार्लियामेन्ट्री प्र्याक्टिसमा।
4: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
3: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको त्यो स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन द्विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्ग्याउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देश
4: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
3: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायहरूले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले।
0: उनी थिए पत्रकार हिवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौँ जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
5: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलपानी गाउँकी लक्ष्मी कन्या धिताल।
6: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही भएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
5: जुम्लाको हियाखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
7: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुई छै त उता गइजा भन्ने त्यस्तोहरू चलन हुन्थ्यो। गोठमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। पानी पढियो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिरामी छैन मलाई।
5: तातो पानी गाउँपालिकाको यहाँ खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
8: घरमा बस्नुहुन्न भन्ने फेरि आँगन नै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के? 7 फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ ऊ साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
5: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती राउल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोडिएको नयाँ चरण सुरु हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
2: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 भन्दा बढीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात् सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ्ने गर्छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्षलाई बोलाउने प्रधानमन्त्री वीरेन्द्र शाहको प्रस्तावलाई नयाँ दिल्लीले सिधै अस्वीकार गरेको छ.
4: नेपाल मामिलामा अधिक चासो दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य रहेको बताउनुभयो. जैसवालले दुई देशबीच 98% भूभागमा विवाद नरहेको दावी गर्दै नाम नलिइकनै लिपुलेख विवादलाई मसलाको संज्ञा दिनुभयो.
5: हालाकि भारत नेपाल सीमाका लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है. गंडक नदी के बहाव में परिवर्तन होने के कारण ये स्थिति उत्पन्न हुई है. इसके अतिरिक्त सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है. हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं. सभी संबंधित पक्षों को यह स्पष्ट होना चाहिए कि भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है.
4: यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा 17 गतेको सम्बोधनमा सीमा विवाद बारे बेलायतसँग पनि कुरा गर्ने बताउनु भएको थियो. जैसवालले राजसभा सभापतिको भ्रमण भाजपाको निमन्त्रणामा भएको बताउनुभयो.
5: Contacts that are there between the two countries, between the political parties of the two countries. Yes, he was received at the airport. I saw some visuals of it. But he was received by the people who invited him. So, the party invited him and he was received by them. He will be having high-level meetings here and several other meetings. And these are part and parcel of, these contacts are equally important because with Nepal, we have multifaceted partnership.
4: प्रश्नोत्तर कार्यक्रममा धेरै जसो प्रश्न प्रधानमन्त्री शाहको भनाई र राज्यसभा सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए.
3: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ. प्रदेश प्रमुख दिलीराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ. कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण र व्यवसायीकरणमा जोड़ दिइएको छ. गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ. पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ. मुक्तिनाथ, दामोदर कुण्ड, देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ. भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ. गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन, घरेलु मदिरा ऐन कार्यान्वयन, औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन साथै शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ. सन् 2026 मे महिनामा नेपालमा 1,00,000 भन्दा बढ़ी विदेशी पर्यटक भित्रिएका छन्. नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल आएका हुन्. यो गत वर्षको सोही अवधिको तुलनामा 19% बढ़ी हो. मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतबाट 40,782 जना आएका छन्. त्यसपछि चीनबाट 11,514, अमेरिकाबाट 9,001, बंगलादेशबाट 5,298 र बेलायतबाट 3,375 पर्यटक नेपाल आएका छन्. सार्क मुलुकबाट सबैभन्दा धेरै 47.2% पर्यटक भित्रिएका छन्. अरू एसियाली मुलुक, युरोप, अमेरिका तथा अस्ट्रेलिया, न्यूजील्याण्ड क्षेत्रका पर्यटकको उल्लेखनीय उपस्थिति छ. अब खबर फटाफट.
4: 76 अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दुर्दी गाउँपालिकामा पर्यटन प्रवर्धन तथा अन्तर्क्रिया कार्यक्रम. कार्यक्रमको पहिलो दिन सहभागी पोखराबाट भोटे ओडार हुँदै करिब 3 घण्टाको सवारी यात्रापछि मन्जाङ ढोके डाँडा लक्ष्मी मावि पुग्ने. दाङको तुल्सीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने, गोठीका रूपमा सञ्चालन गर्न दिने गरी नगरपालिकाको अनुमति. नाटक लुसिफर राइजिङ पुनः मञ्चन। जेठ 1 गतेदेखि मञ्चन शुरू भएको नाटक राजनैतिक दबावको कारण देखाउँदै जेठ 11 गतेदेखि रोकिएकोमा निर्माण र प्रदर्शन पक्षबीच सहमति। चितवन पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ 1 गतेबाट सुरु। जरायो, चित्तल, लगुना, रतुवा, गौरीगाई, बन्दल, नीलगाई र बाँदर गनिने।
3: नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट भएको छ। अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो।

0: સન્યા સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्षलाई बोलाउने प्रधानमन्त्री मालेन्द्र शाहको प्रस्तावलाई नयाँ दिल्लीले सिधै अस्वीकार गरेको छ.
4: नेपाल मामिलामा अधिक चासो दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य रहेको बताउनुभयो. जैसवालले दुई देशबीच 98% भूभागमा विवाद नरहेको दावी गर्दै नाम नलिकनै लिपुलेख विवादलाई मसलाको संज्ञा दिनुभयो.
5: हालाकि भारत नेपाल सीमाका लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है. गंडक नदी के बहाव में परिवर्तन होने के कारण ये स्थिति उत्पन्न हुई है. इसके अतिरिक्त सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है. हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं. सभी संबंधित पक्षों को यह स्पष्ट होना चाहिए कि भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है.
4: यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा 17 गतेको सम्बोधनमा सीमा विवाद बारे बेलायतसँग पनि कुरा गर्ने बताउनु भएको थियो. जैसवालले राष्ट्रपति सभापतिको भ्रमण भाजपाको निमन्त्रणामा भएको बताउनुभयो.
5: This visit is part of the contacts that are there between the two countries, between the political parties of the two countries. Yes, he was received at the airport. I saw some visuals of it, but he was received by the people who invited him. So, the party invited him and he was received by them. He will be having high level meetings here and several other meetings. And these are part and parcel of, these contacts are equally important because with Nepal, we have multifaceted partnership.
4: प्रश्नोत्तर कार्यक्रममा धेरै जसो प्रश्न प्रधानमन्त्री शाहको भनाई र राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए.
3: सीमा मिचेको विषयमा प्रधानमन्त्री मालेन्द्र शाहको अभिव्यक्तिपछि आक्रोशित प्रतिपक्षी दलहरूले आज पनि संसद बैठक अवरुद्ध पारेका छन्. शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन वा तथ्य प्रमाण पेश गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ. बैठक पार्नु अघि प्रतिपक्षी दलका सांसदहरूले बोलेका थिए. श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपालले भारतको जग्गा मिचेको प्रमाण माग्नु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
6: नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ. सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदै पाउँदैन, गल्ती गर्नै हुँदै हुँदैन. त्यसो भएको कारणले ऊ सरकार हो. यदि उहाँले चाहिँ नि आवेगमा आएर बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने यहाँका सांसदहरूलाई होइन 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ.
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि लिपोपोत नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूलाई सुझाव दिनुभएको छ.
7: हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्. यो भन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन. प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ. यसलाई भइहाल्यो सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन.
3: अब खबर फटाफट.
4: 76 अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दुर्दी गाउँपालिकामा पर्यटन प्रवर्धन तथा अन्तर्क्रिया कार्यक्रम. कार्यक्रमको पहिलो दिन सहभागी पोखराबाट भोटे ओडार हुँदै करिब 3 घण्टाको सवारी यात्रापछि मन्जाङ ढोके डाँडा लक्ष्मीमावी पुग्ने. दाङको तुल्सीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने, गोठीका रूपमा सञ्चालन गर्न दिने गरी नगरपालिकाको अनुमति. नाटक लुसिफर राइजिङ पुनः मञ्चन. जेठ 1 गतेदेखि मञ्चन सुरु भएको नाटक राजनीतिक दबावको कारण देखाउँदै जेठ 11 गतेदेखि रोकिएकोमा निर्माण र प्रदर्शन पक्षबीच सहमति. चितवन पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ 1 गतेबाट सुरु. जरायो, चित्तल, लगुना, रतुवा, गौरीगाई, बन्दल, निलगाई र बाँदर गनिने. जनकपुरधामको जिरो माइल फलफुल मण्डीका व्यवसायी धरनामा प्रहरी प्रशासनले खाली गराउन लागेको भन्दै व्यवसायीको चिन्ता। पाणिनी तपोभूमि व्यवस्थापन संरक्षण तथा सम्वर्धन समिति अर्घखाँचीलाई रण अम्बिका सेवा पुरस्कार, सम्पदा संरक्षणका लागि रण अम्बिका शाह सेवा गोठीको सम्मान।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाव गर्नुभएको छ.
4: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाउ गर्नुभएको हो. सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ. पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ.
5: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो. प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नु भएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो. परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ. दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्. त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा
6: प्रधानमन्त्रीज्यूको भारतको सीमा मेचेको प्रमाणहरू छ.
5: त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन. प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुसामा त्यो एकचोटि रिकाप गरेर सुन्नु होला.
4: मन्त्री पोखरेलले दोहोऱ्याएर सुन्न चुनौती दिएको जवाफमा प्रधानमन्त्रीले सांसदहरूलाई समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको थाहा पाएको बताउनु भएको थियो. प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खितखित आएका थिए.
7: लिपुलेक लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके. यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला. मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ. अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो. त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ. धन्यवाद.
4: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नु पर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्. मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ.
5: प्रधानमन्त्रीज्यू सदन प्रति उत्तरदायी हुनुहुन्छ. अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो. आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ. यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो. यसमा दुई देशले नै टेबल टक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्. जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका.
4: यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्. गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो. प्रधानमन्त्रीको पूरक जवाब खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्.
3: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ.
8: प्रदेश प्रमुख दिलीराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ. कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण यान्त्रिकीकरण विविधीकरण र व्यवसायीकरणमा जोड दिइएको छ. गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ. पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ. मुक्तिनाथ दामोदर कुण्ड देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ. भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ. गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन घरेलु मदिरा ऐन कार्यान्वयन औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन साथै शिक्षा स्वास्थ्य पूर्वाधार खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ.
3: नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट भएको छ। सिङ्गापुरमा भएको समूह एक खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपालसँगै मलेसिया पनि एसियाली खेलकुदका लागि छनौट भएका हुन्। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि चीनले 20 ओभरमा 9 विकेट गुमाउँदै 84 रन मात्रै बनाएको थियो। यसअघि चीनले नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको थियो।
0: यो BFBS गोर्खा

0: સમુદાયમાં
1: રિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रधानमन्त्री मालेन्द्र शाहले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर पनि आलोचना भएको छ. प्रधानमन्त्रीको भनाई राष्ट्र हित विपरीत भएको भन्दै मुलुकमा विरोध प्रदर्शन समेत भएका छन्. यो विषयलाई लिएर आम नागरिक, राजनैतिक वृत्त र विज्ञहरू पनि विभाजित भएका छन्. प्रधानमन्त्रीको यही अभिव्यक्तिको विषयमा काठमाडौँ बालाज क्षेत्रका केही बटुवाका धारणा.
4: म रानी बनी एक नम्बरको चन्द्रकला थापा बगाले 70 वर्ष कि बालिन हजुरले के खोज्नु भएको छ, के सोध्नु भएको छ? सुकुम्बासीहरू रोहेर बसिरहेका छन्, उनीहरूले अहिलेसम्म पनि यहाँ पाएका छैनन्. हजुरले चाहिँ के चाहेको हो, के खोजेको? राम्रो गर्छु भन्दा भन्दै यो भारतको सीमा मिचेको भनेर भनिराखेको छ. यो होइन, झुटो हो, सब झुटो हो. किनभने हाम्रो नेपाल खाएको छ भारतले, त्यो भारतको जग्गा हामीले चाहिँ फिर्ता लिन सक्नुहुन्छ भने बोल्नुहोस्, सक्नुहुन्न भने नचाहिने कुरा नबोल्नुहोस्, भ्रमाण्डमा नपार्नुहोस्.
5: चिन्तन मिश्र नागार्जुन एक, यो त सरासर गलत छ, यो भन्नु हुन्थेन. यो त आफ्नो देशको हितमा भन्ने ठाउँमा आफ्नै देशको विपरीत पक्षमा बोल्नु भएको. यो त इन्डियालाई डाइरेक्ट हस्तक्षेप गर्न दिए जस्तै भइसक्यो.
6: खगेश्वर घिमिरे गोर्खा, सरासर गलत छ, किनभने हिजो पुर्खाहरूले बलिदान दिएर आफ्नो कब्जा गरेको नेपाललाई खोजेर पढेर पत्ता लगाएको भए पनि अरूले पनि पत्ता लगाउनु पर्थ्यो नि. त्यस्तो कुराहरू त सीमा काटिएको छ भन्ने कुरा अरू उसलाई मात्रै थाहा हुने, अरूलाई थाहा नहुने त कुरो भएन. यदि चाहिँ सीमा मिचिएको छ भने भारतले अहिलेसम्म पछि हटेर बस्नेवाला पनि थिएन.
7: शुक्रराज बराल पोखरा, सीमा पुगेको पनि छैन, हामी त अध्ययन गर्ने होइन, अध्ययन नपुगे होला, पत्र पत्रिकाबाट थाहा पाउने हो. तर अब सीमाविदहरूको तर्क अनुसार क्रस बोर्डर अकुपाइङ भनेको छ, त्यहाँ चाहिँ अलिकति प्रधानमन्त्रीको टङ स्लिपै होला जस्तो लाग्छ. भाषा प्रयोगमा उहाँ चाहिँ चुक्नु भयो जस्तो लाग्यो.
8: चन्द्र प्रसाद रिमाल, धादिङ हो घर पहिला, अहिले यहीँ हो तिन घरे. खै ठिक कि बेठिक हामीलाई थाहा छैन, भा हामी थाहा छैन भने थाहा छैन भएन. थापा मान्छे चाहियो नि त, थाहा नभए मान्छेले कसरी भन्छ?
9: मेरो केशव देवकोटा, देखेर बुझेर भन्नुभयो, त्यसमा अब हामीले के भन्ने त्यो कुरो. पूर्वदेखि पश्चिमसम्म त इन्डियाले मिच्यो नि जमिन, त त्यो बिचमा कहीँ नेपालले एक अलिकति मिच्यो होला, एउटा भैँसी थलो लगाएर राख्यो होला कहीँ, त्यसलाई त हामीले भन्न अलि नमिल्ने नै हो. अब भन्नुभयो त्यसमा अब कुनै ठुलो कुरो त होइन नै त्यो.
10: मेरो नाम राम राजा महतो हुन्छ, मेरो तनु दोर्फेदी. प्रधानमन्त्री बालनले नेपालले पनि सिमाना मिच्या छ भन्नु कुरो सरासर गलत हो. राष्ट्रको जिम्मेदारी बोकेको सर्वोच्च नेताले यो भन्नु भनेको आफैमा आफै हराउनु हो. प्रधानमन्त्रीले चाहिँ नेपाली मारिदिनु भयो, राष्ट्रै मर्यो, यो शब्दले चाहिँ राष्ट्रको भलो भएन. विकसित मुलुक हुन्थ्यो र नैतिकतामा पनि उहाँलाई पदच्युत गरेर फालिदिन्थे. लथालिङ्गे देशको भत्ता बिङ्गे चालक जसले सक्ला उसले खाला गरेर हुन्छ. नजान्ने पर्नु जान्नेको भर, जान्नेले मान्नु पापको डर, पाप भन्छ एक इन्ची जति छैन.
3: कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म 20 गते हुने अन्नपूर्ण म्याराथनको तयारी पूरा भएको छ.
11: अन्नपूर्ण आरोहण दिवसका अवसरमा 6ठौं संस्करणको अन्नपूर्ण म्याराथन हुन लागेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरूङले जानकारी दिनुभएको हो. म्याराथनका लागि 18 वर्षदेखि 69 उमेर समूहका 8 विदेशी र 45 स्वदेशी धावक सहभागी हुँदैछन्. अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विक्रम सम्बत 2075 सालदेखि प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन आयोजना हुँदै आएको छ. हिमाल आरोहणको इतिहासमा पहिलो पल्ट सन् 1950 जुन 3 तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतहबाट 8,091 मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो. हर्जोगको टोलीले अन्नपूर्ण हिमालको आरोहण म्याग्दीतर्फको उत्तरी आधार शिविरबाट गरेको थियो. अन्नपूर्ण हिमालको आरोहण भएको 1.5 दशकपछि सन् 1966 विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले 4,130 मिटर उचाइ अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको मानिन्छ. यो म्याराथनमा समुद्री सतहबाट 4,130 मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट धावकहरू 42 किलोमिटर भन्दा बढी दूरी पूरा गरी घान्द्रुक पुग्नेछन्. सामान्यत 3 दिन समय लाग्ने यो पदमार्गमा पहिलो हुने धावकले करिब 4 घण्टामा यो दूरी पार गर्नेछन्. अन्नपूर्ण म्याराथन प्रचार समितिका संयोजक टंकराज अधिकारीका अनुसार यो म्याराथन माछापुछ्रे आधार शिविर, बगर देउराली, हिन्को केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छमरोङ, तौलु, घुर्जुङ, चुइले, मेलाचे, कोमरोङ डाँडा, किमरोङ खोला उरी हुँदै घान्द्रुक पुगेर सकिनेछ। म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो हुनेलाई 1.5 लाख, दोस्रो हुनेलाई 1 लाख र तेस्रो हुने धावकलाई 75,000 नगद सहित प्रमाणपत्र दिइनेछ।
3: सन् 2026 को मे महिनामा नेपालमा 1 लाख भन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सन् 2026 को मे महिनामा नेपालमा 1,00,000 भन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्।
4: नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल आएका हुन्। यो गत वर्षको सोही अवधिको तुलनामा 19% बढ़ी हो। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतबाट 40,782 जना आएका छन्। त्यसपछि चीनबाट 11,514, अमेरिकाबाट 9,001, बंगलादेशबाट 5,298 र बेलायतबाट 3,375 पर्यटक नेपाल आएका छन्। सार्क मुलुकबाट सबैभन्दा धेरै 47.2% पर्यटक भित्रिएका छन्। अरू एसियाली मुलुक, युरोप, अमेरिका तथा अस्ट्रेलिया, न्यूजील्याण्ड क्षेत्रका पर्यटकको उल्लेखनीय उपस्थिति छ।
3: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पोखराका उद्योगी, व्यवसायी, शिक्षक तथा सर्वसाधारणलाई उत्साहित बनाउन सकेन। नागरिकमा आशा र मनोबल वृद्धि गर्ने अपेक्षा अनुसारको बजेट नआएको हो। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट।
5: माछापुच्छ्रे लाहाचोकका लालबहादुर जीसीले पोखराको चिफ्ले ढुङ्गामा अगरबत्ती, धूप लगायतका सामान बेचेर जीविकोपार्जन गर्दै आउनु भएको छ। आँखा कम देखिने र हिँडडुल गर्न उहाँमा समस्या छ। शारीरिक रूपमा समेत अशक्त भएकाले उहाँले मासिक 1,600 सरकारबाट भत्ता पाउँदै आउनु भएको छ।
6: तर यसपटकको बजेटमा भत्ता नबढेपछि उहाँ निराश हुनुहुन्छ।
7: सुनिराखेको थिएँ रेडियो, सक्नेलाई चाहिने छोड्ने, नसक्नेलाई जोड्ने भन्नु, कुनै अपाङ्गको चाहिने नाम लिनु भएन अर्थमन्त्री।
5: पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला बजेट कार्यक्रममा आएको विद्युत महसुलमा भ्याट लगाउने कार्य साना व्यवसायीका लागि न्यायोचित नभएको बताउनुहुन्छ।
8: नीतिगत रूपमा यो बजेटमा विशेष गरी चाहिँ यो विद्युतमा चाहिँ महसुल लाउने जुन साना व्यवसायहरूका लागि यो चाहिँ न्यायोचित चाहिँ देखिँदैन। त्यस्तै गरी यो शिक्षा र स्वास्थ्यमा पनि जुन भ्याट लाउने कुरा अथवा कर लाउने कुरा त्यति चाहिँ प्रभावकारी देखिएन र समग्रमा बजेट चाहिँ नि पुरानै, त्यस्तो चाहिँ त्यस्तो परिवर्तनशील चाहिँ छैन।
5: श्री माध्यमिक विद्यालय भुर्जुङ खोलाका प्र सन्तोष आचार्य बजेटमा शिक्षक कर्मचारीको तलब वृद्धि हुनु बाहेक उत्साहित बनाउने कार्यक्रम नआएको बताउनुहुन्छ।
9: ती शिक्षकहरूका लागि राज्यले चाहिँ शिक्षक दरबन्दीमा नसमेटेको र यो इसिडी बाल विकासका शिक्षक अनि विद्यालय कर्मचारीहरूलाई चाहिँ पहिलेबाट नसमेटेको, उनीहरूलाई दरबन्दीमा पनि नल्याएको हुनाले गर्दा उहाँहरूको कुरामा अझै पनि अन्यल छ।
3: प्रधानमन्त्री पालेन्द्र शाहले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर पनि आलोचना हुँदै गएको छ। प्रधानमन्त्रीको भनाई राष्ट्र विपरीत हित विपरीत भएको भन्दै मुलुकमा विरोध र प्रदर्शन समेत भएका छन्। यो विषयलाई लिएर आम नागरिक, राजनैतिक वृत्त र विज्ञहरूमा पनि मत विभाजन भएको छ। प्रधानमन्त्रीको यही अभिव्यक्तिबारे सर्वसाधारण के भन्छन् त?
10: म रानी बनी एक नम्बरको चन्द्रकला थापा बगाले 70 वर्ष कि बालिन हजुरले के खोज्नु भएको छ, के सोध्नु भएको छ? सुकुम्बासीहरू रोएर बसिरहेका छन्, उनीहरूले अहिलेसम्म पनि न्याय पाएका छैनन्। हजुरले चाहिँ के चाहेको हो, के खोजेको? राम्रो गर्छु भन्दा भन्दै यो भारतको सीमा मिचेको भनेर भनिराखेको छ, यो होइन, झुटो हो, सब झुटो हो। किनभने हाम्रो नेपाल खाएको छ भारतले, त्यो भारतको जग्गा हामीले चाहिँ फिर्ता लिन सक्नुहुन्छ भने बोल्नुहोस्, सक्नुहुन्न भने नचाहिने कुरा नबोल्नुहोस्, भ्रमण्डमा नपार्नुहोस्।
11: चिन्तन मिश्र नागार्जुन, यो त सरासर गलत छ, यो भन्नु हुन्थेन। यो त आफ्नो देशको हित नभन्ने ठाउँमा आफ्नै देशको विपरीत पक्षमा बोल्नु भएको, यो त इन्डियालाई डाइरेक्ट हस्तक्षेप गर्न दिए जस्तै भइसक्यो।
12: खगेश्वर घिमिरे गोर्खा, सरासर गलत छ, किनभने हिजो पुर्खाहरूले बलिदान दिएर आफ्नो कब्जा गरेको नेपाललाई खोजेर पढेर पत्ता लगाएको भए पनि अरूले पनि पत्ता लगाउनु पर्छ नि। त्यस्तो कुराहरू त सीमा काटिएको छ भन्ने कुरा अरू उसलाई मात्रै थाहा हुने, अरूलाई थाहा नहुने त कुरो भएन। यदि चाहिँ सीमा मिचिएको छ भने भारतले अहिलेसम्म पछि हटेर बस्नेवाला पनि थिएन।
13: शुक्र राज बराल पोखरा, सीमा पुगेको पनि छैन, हामी त अध्ययन गर्ने होइन, अध्ययन नपुगे होला, पत्र पत्रिकाबाट थाहा पाउने हो। तर अब सीमाविदहरूको तर्क अनुसार क्रस बोर्डर अकुपाइङ भनेको छ, त्यहाँ चाहिँ अलिकति प्रधानमन्त्रीको टङ स्लिपै होला जस्तो लाग्छ, भाषा प्रयोगमा उहाँ चाहिँ चुक्नु भयो जस्तो लाग्यो।
14: चन्द्र प्रसाद रिमाल, धादिङ हो घर पहिला, अहिले यहीँ हो तिन गरी, खै ठिकै बेठिक हामीलाई थाहा छैन, भा हामी थाहा छैन भने थाहा छैन भएन, थापा मान्छे चाहियो नि त, थाहा नभए मान्छेले कसरी भन्छ?
15: मेरो केशव देवकोटा, देखेर बुझेर भन्नुभयो, त्यसमा अब हामीले के भन्ने त्यो कुरो
2: पूर्वदेखि पश्चिमसम्म त इन्डियाले मिच्या नि जमिन त त्यो बिचमा कहीँ नेपालले एक अलिकता मिच्यो होला एउटा भैँसी थलो लगाएर राख्यो होला कहीँ त्यसलाई त हामीले भन्न अलि नमिल्ने नै हो अब भन्नु भयो त्यसमा अब कुनै ठुलो कुरो त होइन नै त्यो
15: मेरो नाम राम राजा महत भन्छ मेरो तनु डोर्फेदी प्रधानमन्त्री बालनले नेपालले पनि सिमाना मिच्या छ भन्नु कुरो सरासर गलत हो राष्ट्रको जिम्मेदारी बोकेको सर्वोच्च नेताले यो भन्नु भनेको आफैमा आफै हराउनु हो प्रधानमन्त्रीले चाहिँ नेपाली मारिदिनु भयो राष्ट्रै मर्यो यो शब्दले चाहिँ राष्ट्रको मर्यो
3: फेलिसमका खबर यति नै नमस्कार
1: यो बीएफबीएस गोर्खा रेडियो हो

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाव गर्नुभएको छ।
4: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाउ गर्नुभएको हो। सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ। पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ।
5: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नु भएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्। त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा
6: प्रधानमन्त्रीज्यूको भारतको सीमा मिचेको प्रमाणहरू छन्
5: त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुसामा त्यो एकचोटि रिकाप गरेर सुन्नु होला।
4: मन्त्री पोखरेलले दोहोऱ्याएर सुन्न चुनौती दिएको जवाफमा प्रधानमन्त्रीले सांसदहरूलाई समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको थाहा पाएको बताउनु भएको थियो। प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खितखित आएका थिए।
7: लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
4: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ।
5: प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ, अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो। यसमा दुई देशले नै टेबलटक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका
4: छन्। यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्। गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो। प्रधानमन्त्रीको पूरक जवाब खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।
3: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
8: प्रदेश प्रमुख दिलीराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ। कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण यान्त्रिकीकरण विविधीकरण र व्यवसायीकरणमा जोड़ दिइएको छ। गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ। पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ। मुक्तिनाथ दामोदर कुण्ड देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ। भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ। गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन घरेलु मदिरा ऐन कार्यान्वयन औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन साथै शिक्षा स्वास्थ्य पूर्वाधार खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
3: नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट भएको छ। सिङ्गापुरमा भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपालसँगै मलेसिया पनि एसियाली खेलकुदका लागि छनौट भएका हुन्। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि चीनले 20 ओभरमा 9 विकेट गुमाउँदै 84 रन मात्रै बनाएको थियो। यसअघि चीनले नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले
2: यो PFBS गोर्खा रेडियो हो।

0: नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्षलाई बोलाउने प्रधानमन्त्री मालेन्द्र शाहको प्रस्तावलाई नयाँ दिल्लीले सिधै अस्वीकार गरेको छ।
1: नेपाल मामिलामा अधिक चासो दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य रहेको बताउनुभयो। जैसवालले दुई देशबीच 98% भूभागमा विवाद नरहेको दावी गर्दै नाम नलिइकनै लिपुलेख विवादलाई मसलाको संज्ञा दिनुभयो।
2: हालाकि भारत नेपाल सीमाका लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है। गंडक नदी के बहाव में परिवर्तन होने के कारण ये स्थिति उत्पन्न हुई है। इसके अतिरिक्त सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं, जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। सभी संबंधित पक्षों को यह स्पष्ट होना चाहिए कि भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष कि कोई भूमिका नहीं है।
1: यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा 17 गतेको सम्बोधनमा सीमा विवाद बारे बेलायतसँग पनि कुरा गर्ने बताउनु भएको थियो। जैसवालले रासोपा सभापतिको भ्रमण भाजपाको निमन्त्रणामा भएको बताउनुभयो।
2: This visit is part of the contacts that are there between the two countries, I mean between the political parties of the two countries. Yes, he was received at the airport. I saw some visuals of it, but he was received by the people who invited him. So, you know, the party invited him and he was received by them. He will be having high level meetings here and several other meetings, and these are part and parcel of, you know, these contacts are equally important because with Nepal we have multifaceted partnership.
1: प्रश्नोत्तर कार्यक्रममा धेरै जसो प्रश्न प्रधानमन्त्री शाहको भनाई र राष्ट्रसभा सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए।
0: सीमा मिचेको विषयमा प्रधानमन्त्री मालेन्द्र शाहको अभिव्यक्तिपछि आक्रोशित प्रतिपक्षी दलहरूले आज पनि संसद बैठक अवरुद्ध पारेका छन्। शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन वा तथ्य प्रमाण पेश गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ। बैठक अवरुद्ध पार्नु अघि प्रतिपक्षी दलका सांसदहरूले बोलेका थिए। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपालले भारतको जग्गा मिचेको प्रमाण माग्नु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
3: नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदै पाउँदैन, गल्ती गर्नै हुँदै हुँदैन। त्यसो भएको कारणले ऊ सरकार हो। यदि उहाँले चाहिँ नै आवेगमा आएर बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने यहाँका सांसदहरूलाई होइन 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि लिपोपोत नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूलाई सुझाव दिनुभएको छ।
4: हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्। यो भन्दा दुखद केही हुन्छ जस्तो लाग्दैन। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ। यसलाई भइहाल्यो सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन।
0: अब खबर फटाफट।
1: 76 अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दुर्दी गाउँपालिकामा पर्यटन प्रवर्धन तथा अन्तर्क्रिया कार्यक्रम। कार्यक्रमको पहिलो दिन सहभागी पोखराबाट भोटेओडार हुँदै करिब 3 घण्टाको सवारी यात्रापछि मन्जाङ ढोके डाँडा लक्ष्मी मावि पुग्ने। दाङको तुल्सीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने, गोठीका रूपमा सञ्चालन गर्न दिने गरी नगरपालिकाको अनुमति। नाटक लुसिफर राइजिङ पुनः मञ्चन, जेठ 1 गतेदेखि मञ्चन सुरु भएको नाटक राजनीतिक दबावको कारण देखाउँदै जेठ 11 गतेदेखि रोकिएकोमा निर्माण र प्रदर्शन पक्षबीच सहमति। चितवन पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ 1 गतेबाट सुरु, जरायो चित्तल लगुना रतुवा गौरीगाई बन्दल नीलगाई र बाँदर गनिने। जनकपुरधामको 0 माइल फलफुल मण्डीका व्यवसायी धरनामा प्रहरी प्रशासनले खाली गराउन लागेको भन्दै व्यवसायीको चिन्ता। पाणिनी तपोभूमि व्यवस्थापन संरक्षण तथा सम्वर्धन समिति अर्घ खाँचीलाई रणा अम्बिका सेवा पुरस्कार, सम्पदा संरक्षणका लागि रणा अम्बिका शाह सेवा कोटीको सम्मान।
5: नमस्कार म

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाव गर्नुभएको छ।
4: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाव गर्नुभएको हो। सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ। पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ।
5: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नु भएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्, त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा
6: प्रधानमन्त्रीज्यूको भारतको सीमा मेचेको प्रमाणहरू छ।
5: त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुसामा त्यो एकचोटि रिकाप गरेर सुन्नु होला।
4: मन्त्री पोखरेलले दोहोऱ्याएर सुन्न चुनौती दिएको जवाफमा प्रधानमन्त्रीले सांसदहरूलाई समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको थाहा पाएको बताउनु भएको थियो। प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खितखित आएका थिए।
7: लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
4: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ।
5: प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ, अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो, आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो, यसमा दुई देशले नै टेबल टक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका
4: छन्। यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्। गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो। प्रधानमन्त्रीको पूरक जवाब खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।
3: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
8: प्रदेश प्रमुख दिलीराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ। कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण र व्यवसायीकरणमा जोड़ दिइएको छ। गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ। पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ। मुक्तिनाथ, दामोदर कुण्ड, देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ। भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ। गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन, घरेलु मदिरा ऐन कार्यान्वयन, औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन साथै शिक्षा, स्वास्थ्य पूर्वाधार, खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
3: नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपालसँगै मलेसिया पनि एसियाली खेलकुदका लागि छनौट भएका हुन्। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि चीनले 20 ओभरमा 9 विकेट गुमाउँदै 84 रन मात्रै बनाएको थियो। यसअघि नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको थियो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सरकार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। हिजो प्रतिनिधि सभा बैठकपछि संचारकर्मीसँग बोल्दै रासोपाका महामन्त्री तथा सांसद कविन्द्र बोर्लाखोटी
1: 10 गजा क्षेत्रमा दुवै तर्फबाट चाहिँ भू उपयोगहरू भएको छ, त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द